0: निजामती सेवा दिवस पनि आजै परेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यो आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 11 भावमा रहेका छन्, जसको प्रभावले आय आर्जन र सम्पर्कका क्षेत्रमा उत्साहजनक परिस्थिति बन्नेछ। पहिले गरेको मेहनतबाट लाभ उठाउने अवसर पनि रहेको छ। साथीभाइ तथा चिन्जानका व्यक्तिको माध्यमबाट रोकिएको काम अघि बढ्नेछ। व्यापारमा नयाँ ग्राहक थपिनुका साथै सामाजिक प्रतिष्ठा बढाउने मौका मिल्नेछ। आर्थिक लाभ भए पनि त्यसलाई तत्काल खर्च नगरी भविष्यका लागि जोगाउँदा निकै राम्रो हुनेछ। आज अझ एकादशीको अवसरमा भगवान विष्णुको नाम स्मरण गरी तुलसीमा जल अर्पण गर्दा निकै राम्रो हुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिका लागि चन्द्रमा 12 भावमा रहेका छन्, जसको प्रभावले आज खर्च र मानसिक दबाव बढाउनेछ। टाढाको यात्रा अथवा परदेशको जोडिएको विषयले समय लिनेछ। आवश्यकता भन्दा बढी किनमेल गर्दा बजेट असन्तुलन हुनेछ। अरूको जिम्मेवारी आफूले बोक्दा झन्झट छपिन सक्ने भएकाले आफ्नो सीमालाई बुझेर अघि बढ्दा निकै राम्रो हुनेछ। एकान्तमा बसेर योजना मिलाउने समय पाएमा मन हलुका हुनेछ। आज अझ एकादशीमा भगवान विष्णुको सहस्त्र नाम स्मरण गर्दै संयमित आहार अपनाउँदा आध्यात्मिक रूपमा लाभदायक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आज चन्द्रमा आफ्नै राशिमा रहेका छन्, जसको प्रभावले आत्मबल र निर्णय क्षमता बलियो बनाउनेछ। आज आफूले थालेको काममा अरूको ध्यान आकर्षित गर्न सकिनेछ। बोल्ने, लेख्ने, सम्झाउने र नेतृत्व गर्ने भूमिकामा रहेका व्यक्तिका लागि आजको दिन निकै उपयोगी रहनेछ। कुराकानी पुनः शुरू भएर समाधानतर्फ जान सक्नेछ। व्यक्तिगत योजनालाई प्राथमिकता दिँदा समयको सदुपयोग हुनेछ। आज एकादशीको व्रत गर्नेहरूले भगवान विष्णुको ध्यान गर्दा र तुलसीमा जल अर्पण गरेर पूजा गर्दा निकै राम्रो हुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज चन्द्रमाको दोस्रो भावको प्रभावले धन र पारिवारिक विषयमा संवेदनशीलता बढ्नेछ। आर्थिक हिसाब किताब मिलाउँदा कुनै पुरानो कमजोरी पत्ता लाग्न सक्छ। परिवारको आवश्यकतामा खर्च गर्नुपर्ने अवस्था आए पनि प्राथमिकता छुट्याउँदा निकै राम्रो हुनेछ। आफ्नो कुरा राख्दा स्वर कडा नबनाउनुहोला, अन्यथा सामान्य विषय पनि ठूलो विवाद बन्न सक्छ। खानपानमा संयमित बन्दा स्वास्थ्य सहज बन्नेछ। आज अझ एकादशीमा अन्न त्याग गरी सामर्थ्य अनुसार दान गर्दा निकै राम्रो फल प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज चन्द्रमा तेस्रो भावमा रहेका छन्, जसको प्रभावले साहसका साथमा अघि बढ्ने ऊर्जा प्राप्त हुनेछ। सहकर्मी अथवा भाइ बहिनीको साथमा कुनै काम पूरा गर्न सक्नुहुनेछ। छोटो यात्राले उपयोगी भेटघाट गराउन सक्छ। संचार, लेखन तथा सार्वजनिक सम्पर्कसँग सम्बन्धित काममा राम्रो प्रतिक्रिया प्राप्त हुनेछ। आफ्नो प्रतिभा देखाउन डराउनु पर्ने अवस्था रहेको छैन। आज सोमबार परेकाले शिवलिङ्गमा जल चढाएर त्यसपछि विष्णुको पूजा गर्दा आराधना गर्दा आजको दिन सुखद रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैठौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज चन्द्रमा चौथो भावमा रहेका छन्, जसको प्रभावले घर र निजी जीवनलाई आज केन्द्रमा ल्याउनेछ। परिवारको कुनै सदस्यका कारण जिम्मेवारी बढ्न सक्नेछ। घरको मरमत, सजावट अथवा सम्पत्ति सम्बन्धी विषयमा सोच बढ्नेछ। आमाको स्वास्थ्य र भावनात्मक अवस्थाप्रति ध्यान दिनुहोला। कामको तनाव परिवारमा नल्याए दिन सहज बन्नेछ। आज अझ एकादशीको दिन परेकाले घरको पूजा स्थलमा घिउको दीप बालेर विष्णुको स्मरण गर्दा निकै राम्रो हुनेछ। तपाईँको मनोकामना पूरा हुनेछ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज चन्द्रमा पाँचौं भावमा रहेका छन्, जसको प्रभावले अध्ययन, सृजना अथवा प्रेम सम्बन्धी पक्षमा राम्रो वातावरण बनाउनेछ। विद्यार्थीले नयाँ कुरा छिटो ग्रहण गर्न सक्नेछन्। सन्तानको प्रगति अथवा उपलब्धिले खुसी दिन सक्छ। कलात्मक तथा बौद्धिक क्षेत्रमा लागेका व्यक्तिहरूले आफ्नो क्षमता प्रस्तुत गर्ने मौका पाउनेछन्। प्रेममा मनको कुरा स्पष्ट राख्दा सम्बन्ध अझ आत्मीय बन्नेछ। पुनर्वसु नक्षत्रको प्रभावमा भगवान विष्णुको पूजा गर्नुहोला। भगवान विष्णुको नाम उच्चारण गर्दै आजको दिनको कामको शुरूआत गर्नुभएमा निकै राम्रो फल प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज चन्द्रमा छैठौं भावमा रहेका छन्, जसको प्रभावले प्रतिस्पर्धा र कामको दबाव बढाउन सक्नेछ। कार्यालयमा सानो त्रुटिले अनावश्यक आलोचना निम्त्याउन सक्छ। कागजी काम ध्यानपूर्वक गर्नुपर्ने देखिएको छ। पुरानो ऋण अथवा विवाद मिलाउने अवसर भने प्राप्त हुन सक्छ। स्वास्थ्यमा थकान र पेट सम्बन्धी समस्या देखिए पनि आराममा ध्यान दिँदा निकै राम्रो हुनेछ। विरोधीको व्यवहारबाट विचलित नहुनुहोला। आफ्नो लक्ष्यमा केन्द्रित रहनुहोला। आज अझ एकादशी परेकाले सम्भव भए गरीब अथवा असहाय व्यक्तिलाई फलफूल दान गर्दा ग्रहदोष शान्तिका लागि निकै शुभ हुनेछ। आज अझ एकादशीको दिन परेको छ। सम्भव भएसम्म गरीब तथा असहाय व्यक्तिलाई फलफूल दान गरेमा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिका लागि आज चन्द्रमा सातौं भावमा रहेका छन्, जसको प्रभावले दाम्पत्य र साझेदारीमा आत्मीयता बढाउनेछ। जीवन साथीको सुझावले महत्वपूर्ण विषयमा सही निर्णय लिन सकिनेछ। व्यवसायमा नयाँ सहकार्यको प्रस्ताव आउन सक्छ। ग्राहक अथवा सहकर्मीसँग राम्रो सम्बन्ध बनाउँदा भविष्यको काम सहज रूपमा अघि बढ्दै जानेछ। प्रेम सम्बन्धमा लामो समयदेखि रहेको दूरी घट्ने सम्भावना पनि रहेको छ। आज सोमबार परेकाले भगवान शिवको पूजा आराधना गर्नुहोला। आजै अझ एकादशीको दिन रहेकाले श्रीहरिको नाम स्मरण गरेर अघि बढ्दा निकै राम्रो शुभफल प्राप्त हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज चन्द्रमा आठौं भावमा रहेका छन्, जसको प्रभावले आज केही कुरा अनुमान गरे भन्दा फरक ढंगले अघि बढ्न सक्छ। गुप्त कागजात अथवा आर्थिक कारोबारमा विशेष सतर्कता अपनाउँदा राम्रो हुनेछ। अचानक आउने खर्चले योजना परिवर्तन गराउन सक्छ। अरूको विवादमा मध्यस्थता गर्न खोज्दा आफै समस्यामा पर्न सकिने भएकाले दूरी कायम गर्न आवश्यक छ। अनुसन्धान साधना अथवा गहिरो अध्ययनमा भने मन राम्रोसँग लाग्न सक्छ। आज अझ एकादशीमा भगवान विष्णुको ध्यान गर्दै मौन प्रार्थना गर्दा तपाईँको मनोबल उच्च रहनेछ, मनोकामना पूरा हुनेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि चन्द्रमा नव भावमा रहेका छन्, जसको प्रभावले भाग्य धर्म र ज्ञानको पक्ष उकास्नेछ। गुरूजन अथवा वरिष्ठ व्यक्तिबाट पाएको सुझाव निकै उपयोगी बन्न सक्छ। टाढाको यात्रा, उच्च शिक्षा अथवा नयाँ ज्ञान सिक्ने योजनामा उत्साह थपिनेछ। प्रशासनिक काममा पनि सकारात्मक संकेत देखिनेछ। आफ्नो अनुभव अरूसँग बाँड्दा सम्मान प्राप्त हुने सम्भावना पनि रहनेछ। आज एकादशीको दिन भएकाले तुलसीको मठमा दीप प्रज्वलन गरेर विष्णुको आराधना गर्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज चन्द्रमा दशम भावमा रहेका छन्, जसको प्रभावले कर्म क्षेत्रमा सक्रियता बढाउनेछ, तर परिणामका लागि निरन्तर प्रयास आवश्यक पर्नेछ। कार्यालयमा नयाँ जिम्मेवारी पाउन सकिन्छ। आफ्नो कार्य क्षमतामा प्रमाणित गर्ने मौका मिल्नेछ। निजामती सेवा अथवा सार्वजनिक सेवासँग सम्बन्धित व्यक्तिले आफ्नो जिम्मेवारी प्रति विशेष ध्यान दिनुपर्ने दिन रहेको छ। व्यवसायले पुराना कामलाई व्यवस्थित गरेर मात्र नयाँ योजना अघि बढाउन उपयुक्त हुनेछ। हतारभन्दा अनुशासनले आज राम्रो परिणाम दिलाउनेछ। आज अझ एकादशीमा भगवान विष्णुको पूजा गरी आफ्नो कर्म आज अझ एकादशी परेको छ। भगवान विष्णुको पूजा गरी आफ्नो कर्म सफल होस् भनेर प्रार्थना गर्दा निकै राम्रो हुनेछ, तपाईँको मनमा सन्तुष्टि मिल्नेछ। राशिफल बारेको जानकारी सँगै एउटा ज्योतिषीय जानकारी। पुनर्वसु नक्षत्रलाई पुनः प्राप्ति, सुधार अथवा नयाँ सुरुवातसँग जुडेर हेरिने गरिन्छ। त्यसैले आज बिग्रिएको सम्बन्ध सुधार गर्ने, रोकेको काम पुनः सुचारू गर्ने अथवा पुरानो गल्ती सच्याउने परसलाई सकारात्मक मानिन्छ। साँझपछि तृतीय नक्षत्र लाग्ने भएकाले गुरूजन, देवता अथवा धार्मिक कार्यप्रति श्रद्धा राख्दा विशेष फलदायी मानिन्छ। आज अझ एकादशी भएकाले सामर्थ्य अनुसार व्रत, विष्णु आराधना र दान गर्दा निकै राम्रो हुने र शुभ फल प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। यो जानकारी सँगै वालाको आजको साइड विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछन्, त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र उत्तरतर्फको यात्रा तपाईँ बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला फारेर यात्राको छलनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला, सखर, गुँद अथवा दही खाएर आजको शुभ बेला फारेर यात्राको छलनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला फारेर यात्राको छलनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला छ। शुभ लाभ बेला बिहानमा 5:34 सात बजेर 12 मिनटसम्म अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 7:12 आठ बजेर 51 मिनटसम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्मर यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 8:51 10:29 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। बिहानमा 10:29 12:08 रोग बेला रहनेछ। मध्याहमा 12:08 दिनमा 1:46 उद्योग बेला रहनेछ। दिनमा 1:46 3:25 चर बेला रहनेछ। दिनमा 3:25 5:03 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 5:03 साँझमा 6:41 समयको समय फेरि अमृत बेला रहनेछ। शुभ लाभादेवीलाई रात्रि तर्फ लागौं। साँझमा 6:41 देखि 8:03 काल बेला रहनेछ। साँझमा 8:03 देखि राति 9:25 शुभ बेला रहनेछ। राति 9:25 देखि 10:46 रोग बेला रहनेछ। राति 10:46 देखि 12:00 उद्वेग बेला रहनेछ। राति 12:00 देखि 1:30 चर बेला रहनेछ। राति 1:30 देखि 2:51 लाभ बेला रहनेछ। राति 2:51 देखि 4:13 अमृत बेला रहनेछ भने राति 4:13 देखि 5:34 समय फेरि काल बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काली बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय बिहानमा 7:30 देखि 9:00 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण काम कथा लाने केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: दाई पनि कति आचिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू, सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 9856032717 र 9846055079।
5: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा, हाच्छिउ गर्दा क्षय रोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
6: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
10: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
9: ए हो र।

0: सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
0: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
3: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार। जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरा उद्योग बाड़ी संघको नेतृत्वका लागि भएको निर्वाचनमा 83% मत खस्यो। मतगणना आज पोखराको एमडी खोलामा डुबेर एक युवकको मृत्यु। पर्स्याङ स्थित सन्तानी सरजारी महायज्ञमा 5औं दिनमा 26 लाख संकलन। गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको अध्यक्षमा जीजे राज अचारी निर्वाचित। पोखरा फोटोग्राफर संघको 45 वर्षीय इतिहासमा पहिलो पटक महिला नेतृत्व चयन। मनाङको चामेबेसी सहर सड़कमा ठूलो सवारी साधन सञ्चालनमा रोक। संयुक्त राष्ट्र संघ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका जाने। क्रियाशील सदस्यता विवादमा संस्थापक लचक। देउवा कोइराला समूहको माग पूरा। महाधिवेशन प्रक्रिया नरोके। कांग्रेस विभाजन हुन सक्ने नेता रमेश लेखकको जिकिर। बाढ़ीबाट प्रभावितका लागि पोखराले ग्लोबल कलेजिएट स्कूलद्वारा 10 लाख बढ़ी सहयोग। पाकिस्तानमा सैन्य कार्यवाहीमा 21 आतंकवादी मारिएको सेनाको दावी। र लगातार दोस्रो जित निकाल्दै नेपाली एसएससी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश। अब सुनौ पूरा समाचार। पोखरा उद्योग वाहक संघको 34वां महाधिवेशन मार्फत नयाँ नेतृत्वको लागि आइतबार भएको मतदानमा 83.26% मत खसेको छ। 2731 सदस्य रहेको उद्योग वाणिज्य संघमा अध्यक्ष र पदाधिकारीका लागि 2274 मत खसेको निर्वाचन

समितिका संयोजक तामाङ अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार सदस्यमा पदाधिकारीका लागि भने म भन्दा कम मत खसेको हो। सदस्यका लागि 2108 मत ल्याएकोले मतदान गरेका उनले सुनाए। बिहान 8:30 बजेदेखि शुरू भएको निर्वाचन 5:30 बजेसम्म चलेको थियो। बिहान निर्धारित समय 8 बजेमा मतदान शुरू हुन नसकेपछि बेलुकी आधा घण्टा ढिला 5:30 बजेसम्म मतदान गरेको निर्वाचन समितिले जनाएको छ। मतगणना भने आज बिहान 12 शुरू हुने संयोजक अधिकारीले जानकारी दिनुभयो। आइतबार मतपेटिका व्यवस्थापनको काम रोकियो। अब सोमबार बिहान 8 बजेबाट मतगणनाको काम शुरू हुन्छ। उहाँले 34 औं महाधिवेशन मार्फत नयाँ नेतृत्व लिनका लागि 4 जना प्रतिस्पर्धामा रहेका छन्। यो पटक अध्यक्षका लागि अर्जुन पोखरेल, उत्तम मान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम चुनावी मैदानमा रहेका छन्। उनीहरू मध्ये गौतम र आचार्य प्यानल सहित चुनावमा होमिएका थिए। पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदका लागि टीकाराम सुवेदी र दिनेश चन्द्र बास्तोडा भिडेका छन्। उपाध्यक्ष उद्योगतर्फ सौगात थापा र ललित बहादुर कुँवर छन्। उपाध्यक्ष वाणिज्य तवादका लागि भीम गौतम र मनोज कुमार श्रेष्ठ प्रतिस्पर्धा गरेका छन्। महासचिव पदमा तारानाथ ढुङ्गाना र सुदीप प्रधानङ्ग चुनावी मैदानमा छन्। यस्तै कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ र देवेन्द्र पर्जु छन्। उपमहासचिव पदमा यादव प्रसाद पोखरेल, प्रदीपराज भण्डारी र रामचन्द्र थिमेल सेना प्रतिस्पर्धामा छन्। सदस्यमा अमृत पोखरेल, कमल बहादुर सुनार, गोविन्द बहादुर केसी, दिलीप कुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापागाई, भानुभक्त अधिकारी, मनोहरी पौडेल, रामप्रसाद कणेल, रामेश्वर अधिकारी, सूर्यचन्द्र घिमिरे र हरिप्रसाद अधिकारी बीच रहेको छ। वस्तुगत सदस्यतर्फ 4 सदस्यमा केशव ढकाल, मुक्ति प्रसाद पनेरू, लक्ष्मी प्रसाद अधिकारी, लाल प्रसाद ढकाल र 1 जना औद्योगिक सदस्यका लागि पीताम्बर अधिकारीको उम्मेद्वारी परेकोले निर्विरोध भएको संयोजक अधिकारीले जानकारी दिएका छन्। पोखराको याम्दी खोलामा डुबेर एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा स्याङ्जा घर भइहाल पोखरा 5 मालीपाटन बस्ने 21 वर्षीय मुक्तबहादुर रोका रहेका छन्। आइतबार दिउँसो पौडी खेल्ने क्रममा उनी खोलामा डुबेरका थिए। लगत्तै उनलाई उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा 10 जनाको टोलीले रोकाको उद्धार गरेको थियो। यता पोखरा महानगरपालिका 5 वर्षाङ स्थित सन्तान शर महादेव मन्दिर पुननिर्माणका लागि आयोजित श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ। महायज्ञको 5 दिन सकिँदा 1,53,00,000 रूपियाँ संकलन भएको छ। महायज्ञको 5 दिन आइतबार मात्रै 26,50,000 रूपियाँ संकलन भएको प्रसाङ बगिचा पार्क व्यवस्थापन समितिका सचिव लक्ष्मण कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार महायज्ञ सञ्चालन हुनु अघि नै मन्दिर निर्माणका लागि 77,00,000 रूपियाँ संकलन भइसकेको थियो। 5 दिन पोखरा चौध स्थित विश्वकर्मा सप्लायर्सले 2,51,000 रूपियाँ सहयोग गरेको छ। त्यस्तै नारायण ढुङ्गना, लक्ष्मण बराल, मैनादेवी पौडेल र प्रेमप्रसाद चापागाईले 1,00,000 भन्दा बढ़ी रकम सहयोग गरेका छन्। यसै गरी जमुनादेवी पराजुरीले आए 1,05,555 रूपियाँ, फणीन्द्र प्रसाद पराजुरीले 1,01,000, हरिप्रसाद पराजुरीले 1,01,000, शिवप्रसाद पौडेलले 1,05,500 रूपियाँ र टुल्का देवी गौतमले 75,575 रूपियाँ सहयोग गरेका छन्। मायागेमा पण्डित दीप प्रसाद पौडेलले श्रीमद भागवत कथा वाचन गरिरहनु भएको छ। भक्तजनहरू कथा श्रवणसँगै भजन कीर्तन तथा धार्मिक कार्यक्रममा सहभागी भइरहेका छन्। मायागे प्रचार प्रसार संयोजक लक्ष्मण बरालका अनुसार महायज्ञ भदौ 25 गतेसम्म सञ्चालन हुनेछ। मायागेमा संगीतमय श्रीमद भागवत कथा, देवी देवलीला तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्। अध्यक्ष शिवप्रसाद पदाजीले सोमबार अजा एकादशी समेत रहेकाले विशेष ढंगले महायज्ञ सञ्चालन गरिने बताउनुभयो। उहाँले उक्त विशेष दिनमा महायज्ञमा सहभागी हुन आग्रह गर्नुभयो। महायज्ञबाट संकलित रकम मन्दिर पुननिर्माणमा प्रयोग गरिनेछ। केही रकम बाढ़ी पीड़ित राहत कोषमा समेत जम्मा गरिने आयोजकले जनाएको छ। मन्दिरलाई 4 ढोका र पञ्चमुखी शिवलिंग सहित आकर्षण शिवालयका रूपमा पुननिर्माण गरी धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ। सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास रहेको छ। स्थानीय लीलाधर कोइरालाले करिब 92 वर्ष अघि मन्दिर स्थापना गरेका थिए। पोखराको ह्याम्जामा दोस्रो राष्ट्र
हेमजा राष्ट्रिय साहित्य महोत्सव आगामी मंगसिर 4-6 गतेसम्म आयोजना हुने भएको छ। हेमजा साहित्य प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा महोत्सव विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सहित आयोजना गर्ने जानकारी दिएको छ। महोत्सवका लागि कृष्ण प्रसाद पौडेलको समक्षमा 21 सदस्यीय मूल समारोह समिति गठन गरिएको प्रतिष्ठानका अध्यक्ष सुनिल कायकले जानकारी दिनुभयो। समितिका सहसंयोजक बलराम पौडेल तथा उपसंयोजकमा शिव पोखरेल, दुर्गादेवी बस्नेत, अम्बिका भण्डारी र परशुराम अधिकारी रहेका छन्। महासचिवमा कोवि शरण उपाध्याय, सचिवमा महाकाव्यकार बसन्त चालिस्से, धर्मराज पौडेल अल्पायु, चन्द्रावती वाग्ले, बसन्त त्रिपाठी र उमा पौडेल भुटेल तथा कोषाध्यक्षमा सोमनाथ गौतम र सहकोषाध्यक्षमा दिवाकर पौडेल चयन भएका छन्। सदस्यमा शशि अधिकारी, समर बहादुर गायक, गीता बराल अधिकारी, शोभा कोइराला त्रिपाठी, मिनबहादुर थापा र सुरेश रमन अधिकारी रहेका छन्। महोत्सव व्यवस्थापनका लागि पहिलो बैठकलाई बाट सल्लाहकार समिति गठन गर्नुका साथै समिति तथा विस्तार गरिने महासचिव उपाध्यायले बताउनुभयो। महोत्सवमा पोखरा सहित आसपासका साहित्यिक संस्थालाई समेत समेटिनेछ। साहित्यका विभिन्न विधासँगै लोक भजन र संस्कृति पनि महोत्सवमा प्रस्तुत गर्ने बताइएको छ। यता कास्की प्रहरीले पोखरा महानगरपालिका 5 प्रसङ्गबाट 33 एम्पुल लागू औषध सहित 1 जनालाई पक्राउ गरेको छ। लागू औषध भइरहेको सूचना प्राप्त भएपछि सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले हातिङ त्रिपुरा सुन्दरी गाउँपालिका 2 घर भई हाल पोखरा 5 प्रसङ्ग बस्दै आएका 32 वर्षीय सन्दीप उपाध्यायलाई पक्राउ गरेको हो। परिका अनुसार उपाध्यायले बाथरूममा लुकाई छुपाई राखेको अवस्थामा डाइजापाम 11 एम्पुल, बुप्रेनोफिम 11 एम्पुल र फेनेरेगाम 11 एम्पुल गरी जम्मा 33 एम्पुल लागू औषध बरामद गरिएको छ। उनको साथबाट थप 1 थान मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ। उपाध्यायलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसुरमा म्याद थप अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब परीक्षक वृन्द कुमार पासवानले जानकारी दिनुभएको छ। यता गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको अध्यक्षमा विजय राज आचार्य निर्वाचित हुनुभएको छ। समितिको नयाँ नेतृत्वका लागि केही पदकामा निर्विरोध र केहीमा शनिबार मतदान मार्फत निर्वाचन भएको थियो। यसअघि 2 पटकसम्म गणपूर्वक संख्या नपुगेर स्थगित भएको साधारण सभा तथा अधिवेशन तेस्रो प्रयासमा मात्र सम्पन्न भएको हो। सबै पदमा सर्वसम्मत गराउने प्रयास असफल भएपछि मतदानको प्रक्रिया अपनाइएको कार्यालय प्रमुख नारायण पौडेलले बताउनुभयो। नवनिर्वाचित कार्य समितिको वरिष्ठ 5मा युवक लामिछानी युवक 5, युवराज लामिछानी युवक 530 मत सहित विजय भए। उनले विजय पौडेललाई पराजित गरेका हुन्। उपाध्यक्षमा रितु लम्साल 400 मत ल्याएर निर्वाचित भए। उनले प्रतिस्पर्धी निर्दोष विक्रम पौडेललाई पछि पारेका हुन्। सचिव पदमा उत्तम सिग्देल निर्विरोध चुनिएका छन्। उपसचिवमा 460 मतका साथ ऋषिराम बराल विजय भए। उनले विशाल चापाई र अनन्त राज लम्सालाई पराजित गरे। कोषासमा राजन अधिकार 432 मत सहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी शिवम साई थिए। सकोषामा भने खेमराज बराल पुष्प निर्विरोध चयन भएका छन्। खुल्ला 6 सदस्यका लागि 21 जना चुनावी मैदानमा उत्रिएका थिए, जसमा ऋतुनाथ लम्साल 375 मत, आनन्द अर्याल 321 मत, राधिका देवी पहाड़ी 309 मत, लक्ष्मी गौतम सुवेदी 295 मत, दिपेन्द्र सुवेदी 274 मत र कृष्ण प्रसाद पोखरेल 265 मत प्राप्त गरी निर्वाचित भए। निर्वाचन सम्पन्न गर्न डाक्टर रामचन्द्र पोखरेलको समक्षमा ऋषभ तिमिला र श्रीधर पोखरेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो। निर्वाचन कार्य प्रदेश निर्वाचन आयोगको टोलीले सम्पन्न गरेको हो। नयाँ नेतृत्वले गुफाको संरक्षण सम्वर्धन र विकाससँगै धार्मिक पर्यटकीय प्रबन्धनमा नयाँ ऊर्जाका साथ ऐतिहासिक उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ। सरकारले रसुवाको भुटिकोशी नदीमा आएको बाढ़ीले क्षति पुर्याएका 20 वटा झोलिङ्गे पुलको मर्मतलाई प्राथमिकता दिएको छ। यही भदौ 10 गते आएको बाढ़ीले मुगलिनदेखि टिमुरेसम्म रहेको 64 वटा झोलिङ्गे पुल मध्ये 53 वटामा क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेको 53 मध्ये 20 वटा झोलिङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। यी पुल मर्मतका लागि सरकारले भदौ 17 गते कार्यदेश जारी गरेको थियो, जसमध्ये महेश दोबान मास्टर कालिका स्थान मलिङ्गा मुजुवाटार किएउरानी गहते र पिमलटार गा जाग्राम खोला र झोलिङ्गे पुलको मर्मतमा प्रगति भएको छ। यी 5 वटा झोलिङ्गे पुलहरू 1 महिनाभित्र मर्मत सम्पन्न गरिनेछ। त्यसै गरी पुननिर्माण गर्नुपर्ने 33 वटा झोलिङ्गे पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोर्डपत्र आह्वान गरिसकेको
हामीलाई खबर प्राप्त भएको छ। यता जयमान कामना माता तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बुद्धिबहादुर खत्री छेत्री निर्वाचित भएका छन्। संस्थाको 26 औं वार्षिक साधारण सभा तथा नव अधिवेशनले खत्रीको अध्यक्षमा नयाँ संचालक समिति सर्वसम्मत निर्वाचित गरेको हो। उपाध्यक्षमा कमलबहादुर थापा, सचिवमा राजबहादुर भण्डारी र कोषाध्यक्षमा वेद्य कुमारी भण्डारी चयन भएका छन्। सदस्यमा लीला श्रेष्ठ, जानवादी देवी आचार्य, रमा भण्डारी केसी, हरिबहादुर बरुवाल र सुजन पाण्डे रहेका छन्। लेखा सुपरिवेक्षण समिति संयोजकमा टंक प्रसाद अधिकारी तथा सदस्यमा रामजी सिके र किसान कडेल चयन भएका छन्। वरिष्ठ अधिवक्ता विष्णु प्रसाद शर्मा संयोजक रहेको निर्वाचन समितिले नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो। 2055 सालमा स्थापना भएको सहकारी 2057 जेठ 17 गते दर्ता भएको थियो। संस्थापक अध्यक्ष पूर्णबहादुर पाण्डे हुन्। पोखरा 19 लामा चौरमा रहेको सहकारीका हाल 2386 शेयर सदस्य छन्। अध्यक्ष खत्रीले सदस्य मैत्री कारोबार, शेयर लगानीको सुरक्षा र आय आर्जनका लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै सहकारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छनृ।

यता पोखरा चार सिद्धार्थ चोक स्थित कोपिला बजारिन सहकारी संस्थाको अध्यक्षमा विष्णुप्रसाद अधिकारी चयन भएका छन्। संस्थाको 19 औं वार्षिक साधारण सभा तथा 7 औं अधिवेशनले अधिकारीको अवस्थामा नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको हो। संचालक समितिको उपाध्यक्षमा संजय पौडेल, सचिवमा सूर्यप्रसाद लम्सा र कोषाध्यक्षमा ठाकुर प्रसाद ठाकुर आचार्य चयन भएका छन्। सदस्यमा विष्णुप्रसाद सुवेदी, कृष्ण कुमारी खड्का, पार्वती सिग्देल, मिलन बराल र सुलोचना भण्डारी देवकोटा चयन भएका छन्। लेखा सुपरिवेक्षण समिति संयोजकमा भरत आचार्य तथा सदस्यमा बालकृष्ण देवकोटा र धनेश्वर अधिकारी चयन भएका छन्। संयोजक ज्ञान बहादुर कार्कीले नयाँ समिति सर्वसम्मत चयन भएको जानकारी दिए। साधारण सभाको उद्घाटन गर्दै संस्थापक अध्यक्ष कार्कीले सहकारीलाई विश्वसनीय बनाउँदै सियर सदस्यको विषय जितेर अघि बढ़न आग्रह गरे। कार्यक्रममा पूर्व अध्यक्ष श्याम प्रसाद पौडेल, निवर्तमान अध्यक्ष ठाकुर प्रसाद पोखरेल तथा सियर सदस्यका तर्फबाट सीमा कोइराला र बालकृष्ण देवकोटाले मन्तव्य राखेका थिए। कार्यक्रममा स्नातक उत्तीर्ण गरेका 7 विद्यार्थीलाई सम्मान गरिएको थियो। कोपिला वर्ष सम्मानबाट रत्न पालिखेलाई सम्मान गरिएको थियो। त्यस्तै असल कारोबारी तर्फ रूकमाया विकर, रेखामाया थापा तथा उत्कृष्ट कारोबारी तर्फ अनिता कुमार र नवीन पोखरेललाई सम्मान गरिएको थियो। हिमाली जिल्ला मनाङको मुख्य सड़क चामे बेसी सर सड़क खण्डमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ। वर्षायाममा ठूलो सवारी चलाउँदा सड़क थप जीर्ण र जोखिमयुक्त बनेपछि स्थानीयवासीले सवारी साधन सञ्चालनमा रोक लगाएका हुन्। मर्सङदी गाउँपालिका 4 चाम्चेका स्थानीयका अनुसार दैनिक जसो वर्षा भइरहेका बेला ठूला सवारी चलाउँदा सड़क हिलाम्मे खाल्डाखुल्डी र भाँसिने अवस्थामा पुगेको छ। यसले स्थानीयको दैनिकी बालबालिकाको विद्यालय आवतजावत तथा पर्यटनलाई समेत समस्या भएको छ। स्थानीय सम्वाद तामाङले पटक पटक ध्यान आकर्षण गराउँदा पनि सुनाई नभएपछि बाध्य भएर सड़कमा ठूला सवारी रोक्नु परेको बताएका छन्। स्थानीय सूर्य कुमारी गुरूङले हिलाम्मे सड़कका कारण घाँस दाउरा गर्न र बालबालिकालाई विद्यालय पठाउन समेत कठिनाई भएको बताउनुभयो। प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरूङले वर्षायाममा हेभी सवारी चलाउँदा सड़क भाँसिने जोखिम रहेकाले प्रशासनलाई रोक लगाउन आग्रह गरिएको बताउनुभयो। मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालले सड़क भाँसिएका तत्काल सञ्चालन गर्न कठिन हुने भएका पहिले नै ठूला सवारी नचलाउन आग्रह गरिएको बताउनुभयो। स्थानीयको गुनासो सम्बोधनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ। यता पोखरा फोटोग्राफर संघको 45 वर्ष इतिहासमा पहिलोपटक महिला नेतृत्व चयन भएका छन्। संघको 45 औं वार्षिक साधारण सभा तथा 25 औं अधिवेशनले नन्दकला पौडेलको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो। यसअघि संघको उपाध्यक्षमा रहेको पौडेल पोखरा 5 निवासी हुन्। 72 सालदेखि संघमा आबद्ध हुने कार्यसमिति सदस्यको साथसाथै उपाध्यक्ष हुँदै अध्यक्ष बनेकी हुन्। उनका पति घनश्याम पौडेल संघका पूर्व अध्यक्ष हुन्। 2039 सालमा स्थापना भएको पोखरा फोटोग्राफर संघ नेपालकै पुरानो फोटोग्राफर संघ मध्ये हो। संघको इतिहासमा यसअघि नेतृत्व गरेका 22 जना अध्यक्ष सबै पुरूष थिए। संस्थापक अध्यक्ष शुभरत्न शम्भुरत्न साक्य हुन्। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मीपति पौडेल, सचिवमा अग्निदत्त तिमिल सिन्हा र कोषाध्यक्षमा राजु प्रसाद तिमिल सिन्हा चयन भएका छन्। सदस्यमा प्रकाश पौडेल, प्रेम श्रेष्ठ, मिरु लम्साल, चन्द्र प्रकाश ढुङ्गाना र बबिता पौडेल छन्। कार्यसमितिको कार्यकाल 2 वर्षको हुनेछ। कास्की 2बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उत्तम प्रसाद पौडेलले अधिवेशन उद्घाटन गरेका थिए। कार्यक्रममा संघका स्मारिका विमोचनसँगै 5 औं संस्करणको फोटोग्राफी अवार्डमा अन्तर्गत विभिन्न 9 विधामा पुरस्कार प्रदान गरिएको थियो। संघका करिब 300 सदस्य रहेकामा 25 औं अधिवेशनसम्म 188 सदस्यले सदस्यता नवीकरण गरेका थिए। संघकै पहलमा गण्डकी फोटोग्राफर संघ र नेपाल फोटोग्राफर महासंघ स्थापना भएका हुन्। महाधिवेशनले महिला उपसमिति समेत गठन गरेको छ।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9557325575।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
4: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुप्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 9846054635 9864443853।
6: के हेरेर टोलाए कि? अहो कति राम्रो गहना लगाए कि, हेरी राखु जस्तो कता बनाएछ?
7: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
6: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि।
8: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
7: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852521050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री।

0: एउटै छानामुनि छानी छानी
1: छानी छानी
0: नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मास बारमा
2: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
3: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
4: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
5: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
2: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9840228575 9807159947 9507325775।
6: एक किसिमको विश्राम पछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। रसुवाको बोटिकोशी नदीमा 10 भदौमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। 18 भदौमा बसेको मन्त्री परिषदको बैठकले बोटिकोशीमा आएको अकल्पनीय भीषण बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। आज नेपालभरिका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आज झुकाइनेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढ़ीमा परि अहिलेसम्म 1342 जनाको मृत्यु भइसकेको छ भने 4996 सम्पर्कविहीन रहेका छन्। विनाशकारी बाढ़ीमा परि 6083 जना घाइते भएका छन् र खोज उद्धार र राहतका लागि 21,465 सुरक्षाकर्मी परिचालन भएका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट 13,391 जनाको उद्धार भइसकेको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा सभागी हुन प्रधानमन्त्री बाइडेन सह अमेरिका जाने भएका छन्। प्रधानमन्त्रीको अमेरिका भ्रमणका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयले आन्तरिक तयारी शुरू गरेको छ। सरकारले भ्रमण कार्यक्रम औपचारिक रूपमा घोषणा गरिसकेको छैन तर प्रधानमन्त्री महासभामा सभागी हुने निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। यसपटक प्रधानमन्त्रीले विगतका तुलनामा निकै सानो टोलीको नेतृत्व गर्ने बताइएको छ। प्रधानमन्त्रीको टोलीमा 10 देखि 11 जना रहनेछन्। प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिव सुभाष भूषाल र सुभाष शर्मा र प्रदीप परियार, फोटोग्राफर विनय साक्य र शिष्टाचार प्रमुख टोलीमा रहने बताइएको छ। परराष्ट्र मन्त्री खनालको नेतृत्वमा जाने टोलीबारे मन्त्री परिषदले यसअघि नै निर्णय गरिसकेको छ। उक्त टोलीमा परराष्ट्र सचिव अमृत बहादुर राई, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल र कुमार राज खनाल सहभागी हुनेछन्। नेपाली कांग्रेसको संस्थापन पक्षले निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले उठाउँदै आएको क्रियाशील सुरक्षा सम्बन्धी माग पूरा गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले क्रियाशील सदस्यतालाई डिजिटल रूपमा अध्यावधि गर्नु अनिवार्य नहुने निर्णय गरेको हो। यससँगै 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गरेका तर प्राविधिक कारणले डिजिटल रूपमा अध्यावधि हुन नबाँकी रहेका सदस्यले पनि महाधिवेशन प्रक्रियामा भाग लिन पाउने भएका छन्। पार्टी प्रवक्ता देवराज यसका अनुसार पार्टीको अनुशासन उल्लंघन गरिएका, पार्टी परित्याग गरेका र निधन भएका बाहेक नवीकरण गरेका तर प्राविधिक कारणले अध्यावधिक हुन नसकेका सबै क्रियाशील सदस्यलाई 15 महाधिवेशन प्रक्रियामा सहभागी गराइनेछ। यस सभापति गगन थापाले शनिबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालासँग भेट गरेका थिए। उक्त भेटमा भएको छलफल अनुसार कार्य सम्पादन समितिबाट निर्णय गरिएको पार्टीका एक पदाधिकारीले बताएका छन्। यो निर्णयसँगै देउवा र कोइराला समूहलाई 15 महाधिवेशन प्रक्रियामा सहभागी हुन दबाव बढ़ेको देखिएको छ। देवा समूहले सने सहमतिका लागि अर्को मुख्य भाग पनि अघि सारेको छ। देवा समूहका नेता डाक्टर प्रकाश शरण महतले 14 महाधिवेशनबाट आएको नेतृत्वले नै 15 महाधिवेशन गराउनु पर्ने आफूहरूको माग रहेको दावी गरेको छ। यसैबीच केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार आज 1 बजे पूर्ण बस्ने गरी स्थगित भएको छ। नेपाली कांग्रेस नेता रमेश खरेखकले पार्टीको पन्ध्र महाधिवेशन प्रक्रिया तत्काल नरोके पार्टी विभाजन हुन सक्ने बताएका छन्। कञ्चनपुरको दुधारा चन्दनी क्षेत्रमा कार्यकर्तासँग भेटघाटका क्रममा लेखकले एउटा पार्टी जोगाउन आफूहरू अधिकतम चलकता साथ अघि बढ़िरहेको बताए। विशेष महाधिवेशन र चौधौं महाधिवेशनबाट बनेको कार्य समितिलाई एक ठाउँमा राखेर पार्टीभित्रको विवाद समाधान गर्नुपर्ने उनको भनाइ छ। उनले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पारे। चौधौं महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्य समितिमा समेट्नुपर्छ उनले भनाइराखेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री शरद राज पाठकले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका सबै जिम्मेवारी र सदस्य परित्याग गरेका छन्। पाठकले आइतबार सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै महामन्त्री लगायत पार्टीका सबै पद तथा पार्टी सदस्य समेत नरहने घोषणा गरेका हुन्। उनी करिब चार वर्षदेखि पार्टीको महामन्त्रीको जिम्मेवारीमा रहेका थिए। पार्टीको विचारधारा र व्यवहार बीच चरम विरोधाभास रहेको उनको भनाइ छ। भ्रष्टाचार विरूद्ध कड़ा नारा अघि सारे पनि पार्टीभित्र त्यस अनुरूपको व्यवहारिक प्रतिबद्धता र पारदर्शिताको अभाव रहेको उनको भनाइ छ। पाठकले पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापना कालदेखि नै अन्तरिम बेमेल र गुटगत संघर्ष रहेको उल्लेख गरेका छन्। यसले पार्टीलाई नयाँ पुस्ताका इमान्दार लक्षित सुरक्षित र सचेत युवामाझ आकर्षक बनाउन नसकेको उनको भनाइ छ। यद्यपि उनले पार्टीका तल्ला तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धताको प्रशंसा गरेका छन्। पार्टीका आम नेता कार्यकर्ताहरूप्रति आफू सधैँ सम्मानित र नतमस्तक रहने उनको भनाइ छ। पाठक नेता रविन्द्र मिश्रासँगै प्राप्तमा प्रवेश गरेका थिए। मिश्रले भने यसअघि नै पार्टी परित्याग गरिसकेका छनृ।

अब आर्थिक समाचार भोटेको स्थिति रुसिल नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पोखरा स्थित ग्लोबल कलेजिएट स्कूलले 10,53,705 रूपियाँ सहयोग गरेको छ। भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत विपद व्यवस्थापन तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरेको हो। विद्यालयका प्राचार्य बाबुराम पन्तका अनुसार विद्यार्थीबाट 3,23,195, शिक्षक तथा कर्मचारीबाट 3,30,510 र विद्यालय प्रशासनबाट 3,50,000 गरी कुल 10,03,705 रूपियाँ संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री जैविक प्रकोप कोषमा सम्मा गर्ने गरी हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी र प्याप्सन कास्कीका अध्यक्ष सदानन्द गौतमलाई हस्तान्तरण गरिएको प्राचार्य पन्तले जानकारी दिनुभयो। हिसान कास्की मार्फत 3,70,000 तथा प्याप्सन कास्की मार्फत 3,33,705 रूपियाँ प्रधानमन्त्री जैविक प्रकोप कोषमा पठाउन व्यवस्था गरिएको प्राचार्य पन्तले बताउनुभयो। विदेशको समाचार, पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा बलले हस्तान्तरण गरेको विभिन्न सैन्य कार्यवाहीमा 21 आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क तथा संचार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स आईएसपीआरले आइतबार जारी गरेको जानकारी अनुसार सेप्टेम्बर 3-5 खैबर पखुन प्रान्तको विभिन्न जिल्लामा सुरक्षा कार्यवाही सञ्चालन गरिएको थियो। सेनाका अनुसार सुरक्षा बल र आतंकवादी बीच भएको छुट्टा छुट्टै भिडन्त तथा कार्यवाहीका क्रममा कुल 21 आतंकवादी मारिएका हुन्। यी कार्यवाहीहरू मुख्य रूपमा उत्तर बिजिरिस्तान कोहाट र डेरा इस्माइल खाल जिल्लामा सञ्चालन गरिएको जनाएको छ। खेलकुदको समाचार, लगातार तेस्रो जित निकाल्दै नेपाल एसएससी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो। साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभर 5 विकेटमा क्षतिमा पुर्यायो। नेपालका लागि गुलशन झाले 44 रन तथा रोहित पौडेलले 24 रन बनाए। त्यसअघि ईशान पाण्डेले 44 तथा देव खनालले 39 रन बनाए। आशिष शेखले 20 र अर्जुन कुमारले 15 रन बनाए। साउदीका लागि इस्तान अहमद र मुहम्मद आतिफले 2 तथा मोहम्मद हसमले 1 विकेटले। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले 49.2 ओभरमा अल आउट हुँदै 190 रन बनाएको थियो। साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक 77 रन बनाए। मोहम्मद आतिफले 30 रन बनाए। मोहम्मद हिसाम शेखले 18 रन बनाए। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 10 ओभरमा 19 रन दिएर 3 विकेट लिए। ललित राजवंशीले 10 ओभरमा 26 रन दिएर 2 विकेट लिए। दिपेन्द्र सिंह हरिले पनि 3 तथा शेरमल्लले 1 विकेट लिए। यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरेको थियो। नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ। उक्त खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ। अब आजको मौसम सम्बन्धी जानकारी, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापी रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ। अलि देशभर साधन त्यहाँ बादल लागेको छ। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर साधन त्यहाँ बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा गर्जन तथा मध्यमसम्मको वर्षा र हिमपात सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका धेरै थोरै स्थानमा मेघगर्जन तथा ट्याङसे मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग, गण्डकी प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तर हिमाली भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आएर अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरा उद्योग बारी संघको नेतृत्वका लागि भएको निर्वाचनमा 83% मत खसियो। मतगणना आज पोखराको एमडी खोलामा डुबेर एक युवकको मृत्यु। पर्साङ स्थित सन्तारेश्वरमा जारी महायज्ञको पाँच दिनमा 26 लाख संकलन। गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको अध्यक्षमा विजय राज आचार्य निर्वाचित। पोखरा फोटोग्राफर संघको 45 वर्ष इतिहासमा पहिलो पटक महिलाले चयन। मनाङको चामी बेसी सड़कमा ठूलो सवारी साधन सञ्चालन। संयुक्त राष्ट्र संघ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका जाने। क्रियाशील सदस्यता विवादमा संस्थापन लसक। देवा कोइराला समूहको माग पूरा। महाधिवेशन प्रक्रिया नरोक्ने कांग्रेस विभाजन संघले नेता रमेश रेखापुजी। बाढीबाट प्रभावितका लागि पोखराको ग्लोबल कलेजिएट स्कूलद्वारा 10 लाख बाढी सहयोग। पाकिस्तानमा सैन्य कार्यवाहीमा 21 आतंकवादी मारिएको सेनाको दावी। र लगातार त्यसो जित निकाल्दै नेपाली एसएससी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश। रेडियो स्पर्धा तयार पारेको बिहान 6
छ बजे खबर सँगको समय सकिएको छ। तपाईँ रेडियो कलकत्ताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइन www.radiokolkata.com लगन गरेर साथमा रेडियो कलकत्ताको मोबाइल एप्लिकेसन गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेजिङ अहिले 9 बजे खबरसँग आउनु छ। हामी छौँ सफलताको पाइलामा। अब केही बेर तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
7: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
8: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
9: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
10: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
9: अनि कहाँ छ छोरा यो पसल?
10: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
11: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
10: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउ।
9: पोखरा 2 बिन्दवासिनी बस पार्क,
10: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
9: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
10: मोबाइल नम्बर 98460-59581,
9: 98165-15475।
12: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: कोही छैन
1: मिठो भन्छन् पारा।
2: हेलो
3: हजुर,
2: सन्चै कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र सिटी कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061-57-9-15।
8: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्छौ?
9: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
8: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
10: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउ।
13: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
14: होइन के भन्छ यो रेडियाले?
13: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी 1 महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।

0: का बाबू नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
5: रेडियो सफलता 103.4 मेगाहर्ट्ज।
6: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम
7: उमंग,
6: गुरु प्रेमरावजीको ज्ञान अनि सन्देश सँगै
7: ज्ञानी कामे गुरु।
6: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम उमङ्ग सुन्न नभुल्नुहोला।

प्रकाश र अँध्यारो अँध्यारो मानिसका लागि राम्रो होइन किनभने अँध्यारोमा मानिस केवल सुत्न सक्छ यदि ऊ उठ्यो भने पनि उसले देख्न पनि सक्दैन कुन चीज कहाँ छ

मानिसलाई उज्यालो चाहिन्छ। यस कुरालाई पनि बुझ्नुहोस्, प्रकाश के हो र अँध्यारो के हो। प्रकाश अँध्यारो नभएको कारणले हुँदैन, प्रकाश प्रकाश हो तर प्रकाश नभएको कारणले अँध्यारो हुन्छ। बुझ्नुपर्ने कुरा छ, यस्तो होइन कि एकको अभावले अर्को भयो, होइन, यो कुरा एकहरू मात्रै चल्छ।

पानी पानी हो र सुक्खा के हो सुक्खा आफैमा कुनै चीज होइन पानी को अभाव भएरै सुक्खा हुन्छ अन्धारो आफैमा केही पनि होइन प्रकाश को अभाव भएरै अन्धारो हुन्छ अज्ञानता आफैमा केही पनि होइन ज्ञान नहुनाले नै अज्ञानता हुन्छ यसको अर्थ यो होइन हेर्नुहोस् यदि तपाईले अन्धारो हटाउनु छ भने कसरी हटाउनुहुन्छ यस्तो होइन कि बाल्टिनमा अन्धारोलाई भरेर आफ्नो झ्यालबाट बाहिर फाल्न सक्नुहुन्छ यो त सम्भव छैन यदि अन्धारोलाई हटाउनु छ भने प्रकाश ल्याउनु पर्दछ यदि अन्धारो बनाउनु छ भने के गर्नु पर्छ प्रकाशलाई हटाउनु पर्दछ प्रकाश प्रकाश हो लाइट लाइट हो यो कुनै कुराको अभावले हुने होइन तर अन्धारो अलग कुरा हो ज्ञान ज्ञान हो विवेक विवेक हो विवेक नहुनाले अविवेक हुन्छ

अलि सोच्नुहोस्। यस जीवनमा जति पनि वस्तुहरू छन् यसलाई पनि हामीले उज्यालोमा र अँध्यारोमा बदल्न सक्छौं। जुन वस्तुबाट मानिसको भलो होस्, कुभलो होइन भलो होस्, त्यो मानिसका लागि उज्यालो हो। जुन वस्तुबाट मानिसलाई कुभलो हुन्छ त्यो मानिसका लागि अँध्यारो हो। जुन वस्तुले मानिसलाई अज्ञानताबाट बचाउँछ कि कसो अँध्यारोमा नराम्रो के छ र? अँध्यारो र उज्यालोमा फरक छ भने अँध्यारोमा नराम्रो के छ? जब अँध्यारो हुन्छ भने मानिसले देख्न सक्दैन, उसले देख्न सक्दैन। यदि हिँड्ने कोसिस गर्यो कतै खाल्डो छ भने खाल्डोमा लड्न सक्छ। खाल्डोमा लड्यो भने के नराम्रो हुन्छ? खुट्टा भाँचिन सक्छ, हात भाँचिन सक्छ, चोट लाग्यो भने दुख्छ। किनकि पीड़ा त्यसबाट बच्नका लागि मानिसले के ठान्छ भने ऊ नराम्रो छ। त्यसबाट बच्नका लागि उसले चाहन्छ उसले देख्न सकोस्, नराम्रोबाट बच्न सकियोस्। यो मानिसको प्रकृति

तर जब अँध्यारो हुन्छ भने मानिसले देख्न सक्दैन, मानिसले बुझ्न सक्दैन नराम्रो कहाँ छ, खाल्डो कहाँ छ, ढुङ्गा कहाँ छ, फोहर कहाँ छ भने कसरी बच्न सक्छ?

अज्ञानता पनि त्यस्तै हो। अज्ञानता र ज्ञानमा के फरक छ? अज्ञानताको कारणले मानिसलाई यो थाहा हुँदैन कुन कुराबाट बच्नु पर्छ, कुन कुरा उसका लागि नराम्रो हो, कुन कुरा उसका लागि अप्ठ्यारो छ, कुन कुरा उसका लागि ठिक छैन। यदि उसलाई ज्ञान छ भने उसले बुझ्न सक्छ। यही त फरक भयो ज्ञान र अज्ञानमा। यस कुराको निर्णय गर्नुहोस्, तपाईँ आफ्नो जीवनमा के चाहनुहुन्छ? अँध्यारो चाहनुहुन्छ या उज्यालो चाहनुहुन्छ? उज्यालो चाहनुहुन्छ भने ज्ञानको आवश्यकता छ, अँध्यारो चाहनुहुन्छ भने अज्ञानता त धेरै छ। बुझ्नुभयो नि?

यदि तपाई आफ्नो जीवनमा प्रकाश चाहनुहुन्छ भने तपाईले भित्रको आँखा खोल्नु पर्छ। किनभने जब भित्रको आँखा खुल्छ अनि देखिन्छ भित्र के छ, मानिस वास्तवमा के हो, र ज्ञानले यही नै गर्दछ, भित्रको आँखा खोल्दछ।

संसारमा यस्तो कुनै धन छैन जसले यो सास किन्न सकोस्। प्रेम रावत।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560 35394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुस्ती मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र 3 कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-587-915।
9: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
10: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110, 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
9: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
10: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
10: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
9: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
9: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कंसल्टेंसी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बीजू नेस्ट बिल्डिंग को दोस्रो तला फोन नंबर 061-571-430 98-560-85-843 समझनु है स्टूडेंट भिजा में जापान जान को लगी विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कंसल्टेंसी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक
11: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97650 59 60। दोस्ती टु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
6: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यस्तै के को श्री कृष्ण भनिरहेको नि।
7: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त?
6: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोलबोलाउनै पर्दैन नि।
1: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461 75 694, 98191 24 8 24।
8: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
9: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
8: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
9: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
8: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
9: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
8: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 599।
10: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
11: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
10: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्जका साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
12: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 50 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
13: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिपेडुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98-11-62-63, 98-55-52-855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
14: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अझल गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन
15: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको होरी र पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै भनिएन नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
11: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
12: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।
13: नमस्कार, कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। रेडियो सफलता 103.4 मेगाहर्जबाट तपाईँ कार्यक्रम समय सन्दर्भ सुन्न सक्नुहुन्छ। आज हामी साहित्यिक क्षेत्रमा लागि पर्नुभएका व्यक्तित्वसँग कुराकानी गर्नेछौ। कवि शशि अधिकारी आज हामीसँग हुनुहुन्छ। पेसाले पूर्व शिक्षक हुनुहुन्छ। लामो समय 35 वर्ष शिक्षण क्षेत्रमा उहाँले आफ्नो जीवनकाललाई त्यहाँ सेवा गर्नुभएको छ। त्यस्तै माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 6 उपल्लो स्थान निवासी हुनुहुन्छ उहाँ। उहाँसँगको कुराकानी लिएर आएका छौ। शशि बुवा, यहाँलाई स्वागत छ कार्यक्रममा।
14: धन्यवाद, नमस्कार। सर्वप्रथम यो सफलता रेडियो लाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
13: यति बेला केमा व्यस्त हुनुहुन्छ?
14: म अब यो उमेरले पाएको खासै त्यति व्यस्तता छैन। कहिले काहीँ दिल्ली इष्टमित्र साथीभाइहरूलाई भेट्ने,
13: लेख्ने,
14: हजुर लेख्ने, सोच्ने।
13: कस्ता कस्ता कृतिहरू, जस्तै खण्डकाव्य मेरो हातमा, गोरे र डल्ली खण्डकाव्य
14: हजुर
13: हातमा परेको छ, त्यो सँगसँगै कस्ता कस्ता कृतिहरू छन्?
14: सबभन्दा पहिला मेरो सुनौलो बिहानीको खोजी,
13: हजुर हजुर,
14: अनि बाल साहित्य, अनि नेपाली साहित्य कक्षा 5,
13: हजुर,
14: अब पाठ्यक्रम विकास केन्द्रबाटै प्रमाणित भएको,
13: हजुर,
14: अनि त्यहाँबाट एउटा सचित्र गाउँ खाने कथा, हुरी बतास, अनि त्यहाँबाट 30 खण्ड काव्य, होइन 30 खण्ड काव्य, 8 कृति भए,
13: हजुर हजुर, 8 कृति भए,
14: हजुर।
13: कहिलेदेखि लेख्न थाल्नुभयो?
14: मैले 2058 सालबाट।
13: केले छोड्यो तपाईँलाई?
14: ए, म एउटा प्राइमेरी स्कुलको शिक्षक हुँ,
13: हजुर।
14: अब धेरै वर्ष प्राइमेरी स्कुल पढाइयो, अनि मैले 5 महिना तालिम गरिसकेपछि राम्रो शिक्षक, त्यो बेला 2031-32 सालमा राम्रो शिक्षक मानिन्थ्यो, अनि सेवा इन सर्भिसबाट आएर फेरि 5 महिनापछि 10 महिना तालिम आएपछि मलाई तालिमको केही भएन, आवश्यकता भएन, कहिले तालिममा नजाने, उही प्राकृतिक कहिले कहीँ गए मात्रै, तालिममा लामो तालिममा जानु परेन। मलाई निमामीको विद्यालय निमामी खोलियो। खोलेपछि निमामीको हेडमास्टर हुने चान्स पाइयो, अनि मलाई भन्नुभयो त्यतिखेर सर जिल्ला शिक्षा अधिकारी दिल्ली राम लुटेलले भन्नुभयो, तपाईँ तालिम भयो भन्ने भने निमामीको हेडमास्टर भएपछि तपाईँ तालिममा जानुपर्छ भन्नुभयो। दमौली तालिममा गइयो, 1 महिना 7 दिन कति लाग्यो, त्यहाँ 155 जना शिक्षकहरू थियौँ, 11 जिल्लाका सबै हेडमास्टरहरू त्यस्तै म जस्ता। मैले सोध्थेँ म जस्तै एसएलसी 10 महिना तालिम, अब सबैले अब बिए पढेका छन्, बिएड गरेका छन्, कोही चाहिँ डिग्री पास गरेका हुनुहुन्थ्यो सरहरू, होइन, म त्यस्तै त्यस्तै म आफैलाई मद्दत आफैलाई थोरै सम्झन्थे. त्यहाँ गुरुहरूको सबैको हेर्दाखेरि म सबै बुझ्दाखेरि आखिर यहाँ बुझाइ हो, पढाइ भन्ने बुझाइ हो. इच्छा शक्ति भए मान्छेले जे पनि गर्न सक्छ, डिग्री मात्रै लिएर हुँदैन भन्ने त्यहाँबाट मलाई प्रेरणाको स्रोत भन्यो. र मलाई त्यहाँ चाहिँ मलाई तालिम दिने जस्तै हाम्रो विष्णु अधिकारी हुनुहुन्छ, उहाँ ऊ चाहिँ शिक्षा अधिकारी भएरै रिटायर भएर बस्नु भएको छ. हाम्रो चाहिँ बाबुराम पौडेल हुनुहुन्छ, उहाँ पनि उहाँहरूको प्रेरणाबाट मैले तपाईँ यस्तो लेख्नुहुन्छ, यस्तो कुरा गर्नुहुन्छ, यति ऊ गर्नुहुन्छ भने मलाई त्यो प्राथमिक चिजमा नि मलाई अघि सार्नु भयो, सबै कुरा मलाई अघि गर्ने त्यस्तो गरेर म चाहिँ अनि हाम्रो यो हेडमास्टर तालिमहरूकोमा उसमा पनि म नआउँदा दिन खल्लो भयो भन्नुहुन्थ्यो सरहरूले. आखिर यहाँ मैले आफैलाई तुच्छ बनाउनु त हुँदैन भनेर मैले त्यहाँबाट सुरुवात गरेँ. तपाईँ किताब लेख्नुहोस् भन्नुभयो उहाँहरूले, मैले लेख्न सुरु गरेँ, लेख्न त लेखेँ. मैले यो तिजमा कुनै कुनै मेलाको प्रतियोगितामा मैले जहिले पनि विद्यार्थीहरूलाई मैले लेखेका गीत विषयवस्तुका लेखेका कहिले विद्यार्थीहरू जहिले पनि पुरस्कार ल्याउने, तपाईँ लेख लेख्नुहुन्छ, यस्तो कुरा गर्नुहुन्छ, पढाउनु यस्तो गर्नुहुन्छ, तपाईँ पुस्तक लेख्नुहोस् भन्नुभयो. खगराज बराललाई पनि मैले सम्झन चाहेँ, उहाँले पनि मलाई भन्नुभयो तपाईँ पुस्तक लेख्नुहोस् भन्नुभयो. अनि विष्णु नेपाल विष्णु अधिकारी उहाँहरूलाई सम्झन चाहे दिलीराम लुइटेल उहाँहरूको प्रेरणा हो. बाबुराम सबभन्दा बाबुराम पौडेल शिक्षा सचिव भएर निस्कनु भयो नि त, उहाँहरूले प्रेरणाको स्रोत त्यही हो. उहाँहरूले तपाईँ लेख्नुहोस् न भन्नुभयो, मैले लेखेँ.
1: यो सुरुको सुनौलो बिहानी खोजी कविता संग्रहको केही कविता याद छ हजुरलाई?
14: त्यो सुनौलो बिहानीको सबभन्दा पहिलाको पहिलाको मैले एउटा काठमाडौँमा एउटा नानीको चाहिँ सुनको सिक्री खोसेर लगाए क्या याप्पै. अनि मान्छे त त्यहाँ जम्मा भए नानी धेरै नै हेर्नुहोस्, तर जम्मा भएर क्या नि अब सुन खोसेर लैहाल्यो, एउटा मोटर ब्यागमा आएको, एउटा पछिल्लाले तानेर ल अघिल्लाले घुइक्याइदियो, त्यहाँ पुलिसहरू पनि जमायो, ठ्याक्कै चाहिँ महाराजगञ्ज चोकमा हो क्या. अनि मैले त्यो बेलुका लेखेँ क्या सुनको बारेमा लेखेँ. खाना स्वाद दिने नुन थन्नीमा चाहिने हुन, न त अन्न छपछपको हुने, किन चाहियो लाउन सुन भनेर त्यस्तो त्यो सुनको बारेमा कविता लेखे मैले. त्यस्तै त्यसका सिलकहरू सबै म सम्झन सक्दिन.
1: कति बेला लेख्नुहुन्छ कविता?
14: त्यो मैले कुनै पनि घटनालाई देखेपछि त्यसरी घटनालाई सम्झिएर लेख्ने हो, होइन लेख्ने हो घटनालाई. अब लेख्छु भनेपछि कहिले काहीँ आइहाल्छ, कहिले त्यस्तै हो. त्यस्तै धेरै जस्तो घटनालाई स्मरण गर्दै प्रत्यक्ष देखेका कुराहरूलाई म अनुकरण गरेर लेख्ने मेरो शैली छ.
1: हजुर, भनेपछि थुप्रै कविताहरू सुन्दाखेरि एकदमै के सरल शब्दहरू एकदम बुझिहाल्ने खालका शब्दहरू, झगडा नेपाली शब्दहरू पनि सुनिन्छ, यसले बुझ्नलाई सहज हुने भन्ने गरिन्छ कि एउटा लेखले एउटा लामो घण्टौसम्म बोलेका कुराहरू भन्दा एउटा कविताले चाहिँ धेरै कुरा बोलिरहेको हुन्छ है. एउटा कविता सुनाउन त तपाईँको.
14: त्यस्तै अब त्यही सुनको जस्तो लेख्यो, किन लाउनु पर्यो सुन चोरलाई निम्त्याउन, राम्रो हुन थान्छौली आफ्नो रूप सिद्ध्या हुन भनेर. त्यस्तै सुनको बारेमा धेरै लामो छ, मैले त्यो सबै सम्झन सकिनँ. त्यस्तै त्यस्तै राजनीतिका कुरा अनि त्यस्तै चाहिँ गाउँले परिवेशका कुराहरू त्यस्तै त्यस्तैलाई लिएर लेख्ने हो. अब मैले एउटा सचित्र गाउँ खाने कथा लेखेको छु क्या एउटा. हामीले चाहिँ यो गाउँ खाने कथा हाम्रा बा आमाहरूले भन्ने, विद्यार्थीहरूले पनि गाउँ खाने कथा भनेपछि चास लाउने त्यस्तो हुने, त्यसलाई मैले गाउँ खाने कथा त अति उपयुक्त हुँदो रहेछ. अब कक्षा प्रवेश गर्ने बित्तिकै कि मिठो स्वरले चाहिँ कविता भन्न सक्नु पर्यो, कि गीत गाउन पर्यो, कि विद्यार्थीलाई आकर्षण गर्नको लागि गाउँ खाने कथा सबभन्दा राम्रो. ए बाबु तिमीहरूले गाउँ खाने कथा भन कहिले जान्छ, मैले जानेछु मैले जानेछु भनेर हात ठडी आइसन, र आफूले पनि त्यस्तै बनाउनु पर्यो भने यसो सोचे. गाउँ खाने कथाको पुस्तक लेख्दाखेरि अर्काले लेखेको त्यो भनिराखेको त जसले पनि भन्ने भयो, र म आफैले तयार गरेँ. मलाई त्यस्तो इच्छा शक्ति जाग्यो कि आफैले एउटा एउटा विषयवस्तुमा अब पुराना कुराहरूलाई सम्झाउने भयो. पहिले बाबु नानीहरूले दुध कहाँ पाइन्छ भन्दा पो कहाँ पाइन्छ भन्न थाले होइन. त्यसैले मैले त्यो चाहिँ खेको भाँडो स्याखु डोको नाम्लो अनि यो चाहिँ पानीका भाँडाहरू अनि भान्सा होइन जाँतो ढिकी यी सबैको गाउँ खाने कथा बनाएको थिएँ. त्यस्तो तरिकाले मैले सचित्र गाउँ खाने कथा चित्रबाट उत्तर दिने त्यस्तो बनाए मैले र एउटा गाउँ खाने कथा पनि लेखेको छु.
1: भन्नु न सुनाउन.
14: गाउँ खाने कथा अब कक्षा स्तर पनि छन् कक्षामा उपयुक्त पनि छन्. अब कक्षामा प्रवेश गर्ने बित्तिकै मैले एउटा पाठ्य पुस्तकमा त्यो कक्षा पाँचको पाठ्य पुस्तकमा सबभन्दा पहिला माथि कक्षा प्रवेश गर्नभन्दा अघि मैले के गर्नुपर्छ भन्ने कुरा लेखेको छु क्या त्यहाँ. त्यो मैले ल्याइन. अब जस्तै पानीको पाठ पढाउन पर्यो भने त्यो पानीको पाठ पढाउनभन्दा माथि पानीका जगहरू गाउरी लोटा भाँडा राख्यो त्यहाँ लेख्यो धरतीमा उम्रन छ बोट होइन हावामा उड्छ पन्छी होइन फल्छ झर्छ फल पनि होइन कराउँदा त कुद्छ जनावर होइन के हो भन्दाखेरि अब त्यो विद्यार्थीहरूले त्यहाँ चित्र हेर्दाखेरि पानीका भाँडा पनि देख्छन् अ कति भन्लन् त्यहाँ पुग्लन् नपुग्लन् अनि फर्काउँदाखेरि पानी कविता पढ्दाखेरि कति आनन्द आउँछ होइन. धरतीमा उम्र छ बोत होइन पानीको मूल हावामा उड्छ पन्छी होइन बाफ र बादल फल्छ झर्छ फल पनि होइन वर्षा कराउँदै त खुर्छ जनावर होइन खोला नाला छङ्गा छुङ्गु भएर कराउँछ. अब त्यस्तै अब जस्तै भरियाको पाठ छ त्यहाँ कविता मेरा भरिया तलमाथि जताततै हिँड्छ मिले ताँती होइन दशौं गुण ठूलो भारी बोक्छ सिरामाथि भन्यो उता घोडा खच्चर पनि राख्यो उता भरिया पनि राख्यो भरिया भन्ने पाठमा राख्यो अनि त्यहाँबाट विद्यार्थी त्यही पुग्छन् यहीँ पुग्छन् अनि त्यहाँ हेर्दाखेरि त्यहाँ कमिला होइन तलमाथि जहाँ पनि हिँड्छ मिले ताँती दशौं गुणा ठूलो भारी बक्छ सेरामाथि को सबभन्दा प्राणीमा यति बलियो रहेछ कमिलो हेर्नुहोस् कत्रो भारी उता चल्लो हेर्नुहोस् त्यसको हिसाबले त्यति बलियो रहेछ क्या कमिलो कमिला त्यति बलिया हुन्छन्. त्यसरी मैले विषय अन्तर्गत पाठ सान्दर्भिक गाउँ खाने कथा र चित्र बनाएर आफैले चित्र बनाएर कक्षा पाँचको पाठ्य पुस्तक तयार गरेछु. त्यो असाध्य राम्रो छ तर हाम्रा किताब हेर्दैनन् त्यो त्यही हो त्यो त्यहाँ त्यहाँ पनि झोलेमुन्डे चाहिन्छन् क्या त्यो उहीँ त सिकेको त्यो गुरु नि पाठ्यक्रम विकास केन्द्रबाट
1: हो त नि. अनि अरू नि भन्नु न गाउँ खाने कथा.
14: गाउँ खाने कथा अब मन्दिरमा गए एउटा बिहान गणेश मन्दिरमा काठमाडौँ कमलादीमा हामी त्यहाँ गयौँ अनि बेलुका फर्किँदाखेरि दुईटा पूजाहारीले ती मरिबेल केरा फलफुल ती पोको पार्न लागेको देखेँ अनि त्यहाँ बेलुका गएर लेखेँ मैले तले तले सफा राम्रो चारा पाते घर घरका मालिक एक्लै बस्छन् मान्दैनन् के डर धेरैजना आउँछन् त्यहाँ मालिक भेट्न भने खानेकुरो ल्याइदिन्छन् खाँदैनन् के पनि सुसारेले सुसार गर्छ खानेकुरा खान्छ रातमा एक्लै छोडी आफ्नै घर जान्छ भगवान मूर्ति त त्यही हो. अनि त्यसरी त्यो मन्दिरको बारेमा लेखेँ अनि कक्षा पाँचलाई एउटा आधारित हुने मैले गण्डकी बोर्डिङका विद्यार्थीले जान् तर त लुम्रेकी नानी एउटी कक्षा पाँचमा पढ्ने नानीले जानिन् त्यो एउटा तले तले सफा राम्रो त्यो होइन चिसो तातो ज्ञान हुने मन्दिर आफू सर्ने पर्दाभित्र साना साना आँखी झाल्छन् हेर्ने घण्टी बजे आवाज दिन्छ जाली छालाबाट दुपत्तीको बासना आउँछ खटप वालबाट मुल्ढोकामा गणेश बस्छन् स्वातारेर खान्छन् मिठो उत्तर भन बाबु नानीलाई केटे भन्छन् ज्ञानेन्द्रिय हो चिसो तातो ज्ञान आउने मन्दिर आफू सर्ने शरीर तर त्यसरी भन्नु पर्यो शरीर पर्दाभित्र साना साना आँखी जाल्छन् अनि आँखा धुपत्तीको बासना आउँछ खटोपालबाट नाग घन्टी बजे आवाज दिन्छ जारी झालाबाट कान यसरी विद्यार्थी ज्ञानेन्द्रिय हो कक्षा पाँचले जान्नुपर्छ. अब यसरी कक्षा पनि भयो. अब कोही कोही अब सम्झनाको लागि अब डोको त हाम्रा गाउँघरमा पाइन्छ नि होइन अब माथो माथो बोरैको काम हुन थाल्यो सहर बजारमा बसले डोको पनि भुल्छन् कि जस्तो भइसक्यो कसले भन्छ होइन शरीरभन्दा मुख ठुलो आँखा चारैतिर पिठुचरी सधैँ हिँड्छ खेतपाखातिर होइन घाँस काट्न त हिँड्नु पर्यो त्यसरी डोकाको बनाए अनि ठेकाको अब सबै मैले सम्झाउन सकिनँ हरेक अब अब सिलौटाको पनि छ अब तपाईँ त्यो खोतिया बुट्ने हाँडी छ त्यसलाई के खोतिया भन्छन् होइन कि हाँडी भन्नुहुन्छ
1: हजुर
14: त्यसको रूप तिम्रो साह्रै कालो सर्ला भन्ने डर त्यही उनीहरूले तिमीलाई राख्छन् कुना काट्छ पर अरूलाई सफा गर्छन् तिमीलाई गर्छन् हेला मुखमा समय तानी ल्याउँछन् खाजा खाने बेला त्यो हाँडीको हो अनि कोलको पनि छ फेरि
1: होइन
14: त्यो कालीबुढी सुती राखिन् जिब्रो उसको ठुलो त्यही जिब्रोमा बाँधिदिन्छन् हात खुट्टा घुँडो मुख भोरी दाना हाल्छन् पिँडो पारी फाल्छिन् कुइकी गरी रुन्छन् बुढी तुर्रा आँसु झार्छिन् कोल त बिर्सियो नि अहिले तोरी पेल्ने कोल हुन्थ्यो नि कालीबुढी सुती राख्छिन् त ठुलो ढुङ्गो जिब्रो उनको ठुलो बियो त्यही जिब्रोमा बाँधिन्छन् हात खुट्टा घुँडो मुख भोरी दाना हाल्छन् पिँडो पारी फाल्छिन् कुइकी गरी रुन्छिन् बुढी तुर्रा आँसु झार्छिन् कोलको अब यसरी अब चेप्टी आमा पातलीकी सानी डल्ली छोरी त्यही आमाका छाती माथि उफ्री नाचे मरी रूप रंग हाडा एउटै फरक सानो कदा आमा छोरी मिली भन्छ खाना मिठो स्वाद त्यो सिलौटो लोराको यस्तै अब घाँस काट्न गयो नानीलाई जुको थाहा
1: छ
14: सुरुवात त्यहाँबाट भएको मेरो अनि बसे बुटामुनि एउटा जुको बल्ल बल्ल ताने औलाका कापाको बल्ल बल्ल ताने मान्दैन अनि त्यहाँबाट थिचे आज म गाउँ खाने कथा यसको बनाउँछु भनेर त्यहाँबाट सुरुवात गरे नानी आफ्नो शरीर तन्काएर जिउ नाप्ने लुरो च्याप्प समय मुही खान्छ हेर कति सुरो जान जाला छोड्ने होइन भेट हुन आए भोक तिर्ख मिटी जान्छ मुही खान पाए जुको यस्तै यस्तै 156 गाउँ खाने कथाहरूको एउटा पुस्तक छ त्यो अब फेरि त्यसलाई मैले फेरि प्रकाशन ल्याउनु छ अर्को अर्को
1: लेख्नुहुन्छ पनि
14: लेख्छु
1: लेखहरू
14: लेख्छु
1: हजुर कविता लेख
14: हजुर लेख्छु
1: सबै किसिमका रचनाहरू
14: हजुर कोही कोही अब इच्छा शक्ति भएपछि त्यति धेरै त छैन त्यस्तै छन्दविहीन यस्ता यस्ता कविता अनि यस्तै तर्कहरू
1: हजुर एउटा कविता सुनौ अब यो हुरी बतास कविता संग्रहबाट सुन्दा पनि हुन्छ
14: हरि हुरी बतासबाट कण्ठ छैन होइन ठिक छ अब कविता त धेरै नै छन् अब एउटा स्वतन्त्र कहाँ छ भन्ने रच यहाँ है त छिया छिया भयो मुटु दुख्यो चारैतिर नेपालमा स्वतन्त्रता अझै कहाँ छ र पहिले ऋषि आए यहाँ ज्ञान जगाउन कहिले ब्रिटिश आए यहाँ शक्ति देखाउन फेरि आए अमेरिकी साम्राज्य फैलाउन मातृभूमि नेपालको सबले माया गर नेपालमा स्वतन्त्रता अझै कहाँ छ र नेपालमा स्वतन्त्रता अझै कहाँ छ र छिमेकीले नित्य ल्याए शक्ति जुटाउन कहिले आए कुनै शक्ति बन्धनले बाँध्न साधा किल्ला बन्द गरी ल्याए बाटो छेक्न कसले होला हाम्रो देश विदेशीले कहिले होला हाम्रो देश विदेशीकै भर नेपालमा स्वतन्त्रता अझै कहाँ छ र देशभित्र कोही लागे पार्टी फुटाउन कोही मौका छोपी थाले धन जुटाउन अर्थबुद्धि ज्ञान सिप विदेशीकै भर नेपालमा स्वतन्त्रता अझै कहाँ छ र प्रतिदिन हत्या हिंसा बढ्दै बढ्दै गयो देशका निम्ति मरे कति रगत खेर गयो शान्ति भन्ने कहीँ छैन चिन्ता भए डर नेपालमा स्वतन्त्रता अझै कहाँ छ र नेपालमा स्वतन्त्रता अझै कहाँ छ र कोहीको चिन्ता अति ठूलो राष्ट्र जोगाउन कोही थाल्छन् बन्धुमाथि बन्दुक सोझाउन ब्रिटिसनाको हुरी आयो सबका घर घर ब्रिटिसनाको हुरी आयो सबका घर घर नेपालमा स्वतन्त्रता अझै कहाँ छ र नेपालमा स्वतन्त्रता अझै कहाँ छ र यहाँ एउटा सिलक रहेछ हुरी बतासको हो
1: यो हुरी बतासमा चाहिँ कस्ता कस्ता कविताहरू सम्मेलनु भएको छ
14: त्यस्तै राजनीतिलाई लिएर लेखेको त्यसै भएर नामै हुरी बतास छ पृथ्वीनारायण शाहको चाहिँ ऊ पनि छ यो हुरी बतास त्यस्तै हो
1: हामी कहाँ इतिहासलाई सम्मान गर्ने अवस्थै भएन कि है?
14: हो त नि, हो इतिहासलाई बुझ्नको लागि इतिहास पढ्न पर्छ, इतिहासबाट प्रेरणाको स्रोत पनि हुन्छ नि, कतिपय इतिहासमा राम्रा कुरा पनि हुन्छन् तर इतिहास इतिहासै हो, इतिहासलाई हेरेर चाहिँ परिवर्तन ल्याउन पर्ने हो, इतिहासलाई छोड्न पर्ने कुराहरू छोड्ने र लिन पर्ने कुरा त लिन पर्छ नि होइन, त्यो भएन। अब यस्तै छ यहाँ यो हुरी बतासमा एउटा गाउँ खाने कथाहरू छ, यहाँ शिवजीका पाता छेला खेल्छन् वरिपरि सोची हिँड्न थाले चेला नाकका घोडा चढी मुन्टो जति कुदाउँछन् हिँड्छ खुरु खुरु मनका कुरा पोख्छ नागा रुन्छ धुरु धुरु तिनै कुरा जम्मा गरी राख्छन् पाता भरि फेरि तिनै पाता उडी जान्छन् संसार भरि लास्टमा तेरो छ यहाँ
1: कति मिठो
14: के होला त्यो मैले हजुरलाई पो प्रश्न गर्नु छ
1: फेरि भन्नु त
14: शिवजीका पाता चेला खेल्छन् वरिपरि सोची हिँड्न थाले चेला नाकका घोडा चढी मुन्टो जति कुदाउँछन् हिँड्छ खुरु खुरु मनका कुरा पोख्छ नाग रुन्छ धुरु धुरु तिनै कुरा जम्मा गरी राख्छन् पाता भरि तिनै पाता उडी जान्छन् संसार भरि के होला। अघि हाम्रा पाला दुईटा जिब्रा छन् सर्प होइन भनेर त्यो कलमलाई भन्थे नि, मैले त्यही भनेको शिवजीका पाता चेला भनेको हातका औंला होइन, सोची हिँड्न थाले चेला नाका घोडा चढी, अब जस्तै कलम समातेर हिँड्न थाले होइन, मुन्टो जति कुरा हुन्छन् हिँड्छ खुरु खुरु मनका कुरा पोख्छ नाग रुन्छ धुरु धुरु तिनै कुरा जम्मा गरी राख्छन् पाताभरि किताबका पानामा होइन, तिनै पाता जम्मा गरी राख्छन् पाता भरि फेरि तिनै पाता उडी जान्छन् पुस्तक भन्यो संसारभरि पुगे पाण्डुलिपि बनायो पुस्तक भयो यसरी आफ्नै तरिकाले यसरी गाउँ खाने कथा यो निकै राम्रो राम्रो छ
1: लेखिराख्नुहुन्छ
14: लेख्छु अब मैले यसलाई अझ थपेर बनाउने विचार गरेको छु।
1: हजुर यो भनौँ न हुन त एउटा स्रष्टालाई आफ्ना कृतिहरू सबै मनपर्छन्, तपाईँलाई सबैभन्दा मन परेको चाहिँ कुन चाहिँ हो?
14: मलाई चाहिँ अब खण्डकाव्य त्यसको पनि राम्रै छ, अब मैले भन्दा नि पाठकहरूको कुरा हो, त्यो कसैले पनि आफूले लेखेको आफैलाई न त राम्रो भनेर राम्रो हुने हो न त नराम्रो भनेर नराम्रो हुने, आफूलाई राम्रो लाएर लेखिन्छ त्यो भइहाल्यो, त्यो सोध्ने पाठकलाई हो। यस्ता कुरा तपाईँ पनि पाठक बनिदिनुहोस् एउटा दुईवटा किताबीहरू अनि तपाईँ मूल्याङ्कन गर्नुहुन्छ होइन त्यस्तो कुरो
1: सबै कुरा आफूलाई राम्रो
14: लाग्छ होइन, यो संसारमा म नराम्रो भनेर कसैले पनि भनेन क्या,
1: हजुर हजुर,
14: तर मैले त भन्छु मेरो त्यति राम्रो नहोलान् तर पाठकहरूले मूल्याङ्कन गर्ने कुराहरू क्या,
1: हजुर हजुर,
14: एउटा शिक्षक पढाउन जान्छ, अब पढाउन गई कक्षा कोठामा गइसकेपछि म सबै जान्नु छु भने त्यो मूर्ख शिक्षक हो, मैले विद्यार्थीबाट नै धेरै कुरा सिक्नु छ भनेर परिवेश गर्नुपर्छ र त्यहाँ विद्यार्थीहरू त्यहाँ सबै खालका हुन्छन्, सबै किसिमका बुद्धि विवेक सबै कुरा बानी व्यवहार ती सबैको एउटै हुँदैन, मैले त्यो पनि लेखेको छु कि संसारमा यो चाहिँ कति रूप फेर्यौ कति रूप बनाउन सकेका यो भगवान, बुद्धि विवेक पनि कति बनाउन सकेका त्यो लास्टमा छ त्यहाँ मेरो त्यो खण्ड काव्यमा त्यो छ, त्यहाँ राम्रो कुरो भनेको छ, त्यो चाहिँ त्यो कविता पढ्न चाहन्छु म। बोक्सियो भने तिबिर र मैना मारदिए जलाई भारत लगी कालुले बेचे युवती सेतीलाई बिचारा गोरे अरब जान्छ खाली हात आउँछ कठोर काम तलब कम्ती ऋण मात्रै लाउँछ सन्तोषी सन्ते मेहनत गर्छ भविष्य हेरेर फिरौते माग्ने दलालले लय हरण गरेर गोरे र दलले एउटै मुटु मिलेको भावना जिन्दगीभरि बिताउनु पर्यो दुःखले जीवन अधिस पेडा मुटुका काँडा कति छन् बिजेका कथा पो भए सबै व्यथा सुनेर देखेका यसको कन्कुलजन सम्र यो चाहिँ सारांश हो क्या यतिलाई लेखिएको छ अनि मैले अघि भनेको कुरो यहाँ लास्टमा छ शिवको सृष्टि बुद्धको ज्ञान नवीर समानव नगर हिंसा आतंक पारी बनेर दानव नरक स्वर धरतीमै हेर सोचेर ज्ञानले अन्याय तोडी न्याय काम गरेर विचार मनले प्राकृतिक रूप हजारौं रंग छ तिम्रै भरमा यो सृष्टि चाला फेरि नै छैन मान्छेका करमा यी सबै तत्व मिलायो दैव ब्रह्माण्ड डुलेर विनाश गर्यो मान्छेमा माया भर्दैन भुलेर यो मूर्ख सचिव गुहाट सबै एकजुट हुनमा शान्ति र विकास सुखले खाना हाँसेर बाँच्नमा शान्ति र विकास सुखले खाना हाँसेर बाँच्नमा भनेपछि यति चाहिँ मान्छे छन् अरबौं अरब मान्छेहरू छन् एउटै रूप छैन एउटै बुद्धि पनि छैन एउटै शक्ति पनि छैन तर सबैमा एउटा एउटा गुण हुन्छ जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ भने जस्तै एउटा एउटा त छ नि हो त्यो कर्ममा लाउने एउटा चाहिँ राष्ट्रियता एउटा चाहिँ बुद्ध भगवान जन्मिएको देश हो बुद्ध भगवान जस्ता पृथ्वीनारायण शाह जस्ता एकीकरण गर्ने त्यस्ताको खाँचो छ अब त्यस्ताको खाँचो पर्खेर हाम्रो जिन्दगी गइसक्यो त्यस्ताको खाँचो पर्खेका छौं
1: यो अवस्था भनौँ न अहिले यी पनि यही जति पनि कृतिहरू बाहिर आएका छन् समाजकै प्रतिबिम्ब त हो नि
14: अब यस यो मैले त्यही सोध्छु यो मेरो खण्ड काव्यमा यहाँ चाहिँ बलात्कारीहरूको छ भ्रष्टाचारीको छ धर्म संस्कृतिको बारेमा छ होइन यो सबै छ मलाई स्वर्गीय माधव प्रसाद घिमिरेले यो किताबले केही पाउनु पर्ने हो बाबुको सम्पर्क छैन भन्ने कुरा आउँदाखेरि उहाँले हिँडाए घुमाऊ र फिराले दलाल नभइकन कुनै कुरा पनि हुँदैन बाबु भन्नुभएको मलाई अहिले खर्किएको छ त्यो कुरो त्यो मेरो आधी घण्टाको वार्ता छ उहाँको र मेरो त्यो चाहिँ सुरक्षित छ मेरो कान्छा छोराले राखेको छ त्यो
1: यो हामी कहाँ कस्तो भयो भने क्षमतावान व्यक्तिहरूलाई व्यवस्था गर्न थालियो कि
14: होइन क्षमता आफूलाई क्षमता भन्न खोजेको होइन क्षमता हुने मान्छेहरू पछि नै पर्छन्
1: किनकि क्षमता हुने व्यक्ति पछि पछि लाग्दैनन् कसैको घर दैलो चार्दैनन् नि त
14: किन
1: काम नपरि चारिँदैन
14: चारिँदैन
1: हो अनि ती व्यक्तिले फेरि खोजेर होइन यो व्यक्ति यस्तो छ भनेर खोज्ने समय चाहिँ आएन कि
14: त्यस्तो छैन
1: विडम्बना
14: त्यो त अब हजुरहरूले त धेरै बुझ्नुभएको छ अब हामीले भन्दा पत्रकार मित्रहरूले धेरै बुझ्नुहुन्छ अब यस्तो चाहिँ उद्घोषकहरू पत्रकारहरूले तपाईँहरूले त संसार देख्नुभएको छ अझै पनि अब यो त्यो चौथो अङ्ग जुन अङ्ग छ नि यो चौथो अङ्गको भरमा छ तर चौथो अङ्ग पनि कति भने झोलेपछि अलिकति लाउने पत्रकारहरू पनि देखियो त्यस्तो पनि नभइदिए राम्रो हुन्थ्यो त्यस्तो अब मैले कसैलाई इन्गेज त गरेको छैन त्यस्तो पनि छन् पत्रकारहरू पनि छन् पक्ष विपक्षका छन् न्यायाधीशहरू पक्ष विपक्षका छन् त्यसको बारेमा पनि लेखेको छु मैले होइन मैले लेखिरहन्छु लेखिराख्छु मैले लेखहरू पनि त्यस्ता पढिराख्छु मलाई नुरनाथ बरालको सम्झना आयो उहाँले धेरै लेख लेख्नुहुन्छ दिन दिनै लेख्नुहुन्छ मैले दिन दिनै हेर्छु पढ्छु म मेरो व्यस्तताले मसित त्यो ऊ भएर कहिले काहीँ लेख्थेन म कहिले काहीँ लेख्छु मैले पनि
1: हजुर हजुर विशेष गरेर कुन समयमा लेख्नुहुन्छ तपाईँ
14: त्यो त यस्तो दिउँसो पनि लेख्छु बिहान पनि लेख्छु राति सम्झेपछि बिहान लेख्छु मलाई अब अरू काम गर्दिनँ म खासै यस्तो
1: जति भने यही समय लेख्नलाई चाहिन्छ भन्ने छैन
14: छैन
1: यो वातावरण चाहिन्छ भन्ने छैन
14: छैन
1: कहीँ गयो केही प्रसङ्ग चल्यो होइन देखियो
14: हजुर हजुर
1: त्यहीबाट नै निस्किन सक्ने सिर्जना भन्ने कुरा त्यही त
14: यतिखेर गर्छु भनेर हुन्न
1: हजुर
14: इच्छा शक्ति त हुनुपर्छ तर म यही बेला यही लेख्छु भन्न सकिँदैन कहिले काहीँ लेखिन्छ कहिले लेखिँदैन
1: हजुर
14: त्यस्तै हो ठिकै छ

0: माथा उच्च शिर भएको देश
1: हजुर
0: हरा भरा प्राकृतिक हरा भरा भएको देश तराई पहाड हिमाल भरिएको देश यस्तो देशलाई हजुर अब यहाँ चाहिँ लगभग 122 जाति भाषा भएको देश एउटै फुलबारी देश अहिले जात उचालेका छन् जातलाई घृणा गरेकै छन् जातका नाममा ल्याएका छन् आफ्नै भाइ भर्ती आफ्नै चाहिँ नातापाता भर्ती गरेका छन् अहिले सबै यो राजनीति ब्रिटिसराले हो यस्तो देशलाई यस्तो उचाल्ने भनेको यिनै वर्ग उचालेर अहिले चाहिँ यहाँ मैले अघि भने मैले व्यक्त गरे यो मैले एउटा लेख लेखेको छु क्या
1: यस्तो
0: पुरानो अब धर्म संस्कृति भनेको हाम्रो संविधान हो जुन बेला हाम्रो संविधान थिएन त्यो धर्म र संस्कृति हो हाम्रो संविधान पाप हुन्छ भनेपछि हाम्रा त्यो त्यही संविधानमा टेकेर हामीले सत्कर्म र सद्धर्म गरे हाम्रा पूर्वजहरूले अहिले पो संविधानमा अहिले संविधान लेखेर के गर्ने संविधान पालन तिनीहरूले गर्दैनन् होइन अहिले यस्तो भयो र हाम्रो पहिचान हाम्रो राष्ट्रिय पोसाक दौरा सुरुवाल ढाका टोपी साडी चोली कति राम्रो संसारले चिन्छ हामीलाई संसारले चिन्छ सागरमाथाका मान्छे भनेर चिन्छ टोपी सागरमाथा हो हाम्रो हाम्रो धर्म र संस्कृति देशलाई चिनाउने कुरो हो अहिले त्यसैलाई मास्दैछन् नेतैले मासेका छन् अब कहिले केही भन्छन् कहिले केही भन्छन् त्यसैले मैले हाम्रा बाहरूले लटाईमा पारेर त्यो चाहिँ उनले जनेको धाव बेरेर लाइयो अनि हामीले यहीँ बेरेर लाउन थालियो अहिले अर्दा अर्दै चीनबाट धागो जनै नआइकन लाउन नपाउने भए तर मैले अहिले लेखेको होइन 2058 सालमा लेखेको यही खण्डकाव्यमा छ पुरानो धर्म संस्कृति हाम्रो हर्तै त छिन्छिन चीनबाट जनै मन्तरी पण्डित आउनेछन् एक दिन लोकाका केटा कुलाका वृद्धि हुँदैन बिर्सन बाइबल अब कि प्रहित भने आए है क्रिश्चियन क्रिश्चियन पनि
1: आए
0: जानको धायो पनि पोहोर 2 करोडको ल्याए भने चीनबाट भनेपछि अब हाम्रो पण्डित चाहिँ कहाँ रह त हाम्रो धर्म कहाँ रह हाम्रो संस्कृति कहाँ गयो त भयो हाम्रो संविधान त छ संविधान पालनै छैन व्यवस्था परिवर्तन भयो अवस्थालाई ल्याउन गाह्रो पर्यो
1: यो विविध अवस्थाहरू छन् अब हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अब एउटा कविता सुन्छौ अनि कविता मुक्तक अथवा केही त्यसपछि हामी कार्यक्रमको अन्त्य गर्छौ
0: चिनारी हाम्रो अनेक यहाँ इतिहास जगाऊ बुद्ध र सीत जनक व्यास संसारमै चिनाऊ प्राकृतिक रूप अति छ राम्रो नेपाली आमाको संसारकै सिरा हिमालय चुली सागरमा अनेक भाषा धर्म र धर्म छन् फरक बस्दछौ मिलेर अनेका जाति फुलक माला नचुडौं भनेर लिङ्ग र जाति नगरौं भेद बसौं है मिलेर मानव जाति एउटै आत्मा छ हाम्रो भनेर दासत्व प्रत अझै छ हेर किनबेच गर्दैछन् घरको धन्दा कामका निम्ति कमलारी राख्दैछन् धर्ममा ठूलो हिन्दू र बुद्ध संसारै भरिमा अनेक धर्म सद्भाव हाम्रो यो हाम्रो गरी मेटिनुहुन्न चिनारी हाम्रो अनेक भूपाल तराई पहाड हिमालय हाम्रो अखण्ड नेपाल नत्यागा भाषा नच्या त पोसक नचिर नेपाल हरेक जाति विश्वासमाथि बिग्रेला हैचाल शैक्षिक विकास गर्दैछ भन्छन् अंग्रेजी पढेर नेपाली भाषा संस्कृति आफू चटक्कै भुलेर धरतीको मासु लुछेर खालन् स्याला र बाँसले सन्तरका चाला देखेर बही नहाँसुन् मजा नेपाली आमा अशक्त भइन् चिन्ताले गालेर छिमेकी देशका सरुवा रोग बढाले ल्याए भनेर आमा धरती रुन्छिन् कुकरमा देखेर हेमेरा सन्तान नबस्छ त्यसै अस्तित्व मेटेर आमाका नसा नदी र खोला हिमथुप र तन्जस्ता हृदय पगली बगेका छन् आमाकै दुल जस्ता यो छातीभित्र फोक्स र मुटु कुण्ड र तालाका प्राकृतिक रूप शिवको सृष्टि सत्यै उपालाका नेपाली आमा धरतीका तन रहे पो चुसौला सन्तान एउटै एकजुट भए हाँसेर बाँचौला आकाश जति जल र वायु तापाका शक्तिले सजीव जीव सृष्टिको रूप यी पञ्च तत्त्वले संसारैभरि बिरुवा बोट कसरी उमार्यौ चट्टान माटो

0: लाई डाँडा कसरी थुपार्यौ? हिमका राशा नदी र ताला समुद्र जुटायौ, ब्रह्माण्ड भित्र सुन्दर ग्रह पृथ्वी बनायौ, जीवाका प्राण धन्नका निम्ति अक्सिजन छर्दियौ, वायुमा बाफ मेघका साथ अमृत झारदियौ, हरेक जीव अनेक रूप कसरी सजायौ, धरतीमा सृष्टि हर्ने र भर्ने सन्तुलन मिलायौ, धरतीमा सृष्टि हर्ने र भर्ने सन्तुलन मिलायौ, प्राणका शक्ति दिनका निम्ति आहार जुटायौ, फल र फूल अनेक खेती धरतीमा उमार्यौ, असंख्य जीव पशु र पंक्षी उत्पत्ति गरायौ, मानव जाति बुद्धिमा श्रेष्ठ अचम्मै बनायौ, फूलको बासना हजारौं रंग धरतीमा सरदियौ, खानामा मिठो सबैको इच्छा लोभमा भरिदियौ, लाग्दछ त मर्नको मान्छ माया छ प्राणको, यो धरती साझा प्रकृति उपज अधिकार सबैको, शिवको सृष्टि बुद्धको ज्ञान नबिर्स मानव, नगर हिंसा आतंक पारी बनेर दानव, नरक सजा धरतीमा हेर सोचेर ज्ञानले, अन्याय तोडी न्याय काम गर विचार मनले, प्राकृतिक रूप हजारौं रंग छ तिम्रै भरमा, यस सृष्टि चाला फेरिनी छैन मान्छेको करमा, यी सबै तत्व मिलायो दैव ब्रह्माण्ड डुलेर, विनाश गर्यो मान्छेमा माया भर्दिन भुलेर, विनाश गर्यो मान्छेमा माया भर्दिन भुलेर, यो मूर्ख शशि अपिल गुहार गर्छ सब एकजुट हुनमा, शान्ति र विकास सुखले खान हाँसेर बाँच्नमा, शान्ति र विकास सुखले खान हाँसेर बाँच्नमा, यो सबै नेताका हातमा छ, सद्बुद्धि आओस् सत्कर्म आओस् गर्दछु।
1: कार्यक्रमको हामी लगभग अन्त्यमा छौं, अन्त्यमा केही भन्न चाहन्छु?
0: मैले अन्त्यमा चाहिँ सम्पूर्ण नेपालीलाई शुभकामना छ, अब जान्ने र विजेतालाई खोज्नुहोस्, झोले गुण्डालाई चाहिँ सधैं त्यस्तो झोले भएर नहिँड्नुहोस् कसैले पनि, तपाईँ हाम्रो सन्तानको लागि तपाईँ हामीले चाहिँ जग्गा जोड्न खोज्छन् नि, त्यो भन्दा देश जोगाइदिनु भयो भने केही चाहिँदैन, देशको निम्ति तपाईँहरू सबैले जान्नेले बुझ्नेले बुझ्नुभएको होला, नबुझ्नेहरूले हेर्नुहोस्, सीमा हेर्नुहोस्, सीमाको दुर्दशा हेरिदिनुहोस् एकपटक, बुझिदिनुहोस् सीमा अतिक्रमण भएको हेर्नुहोस्, राष्ट्रियता हेर्नुहोस्, राष्ट्रियता भाषा धर्म हेर्नुहोस्, ती चाहिँ सबै हेर्नुहोस्, जात जातिकै फरक छैन, जात हुन्छ दुई थरी, महिला र पुरुष गरी थर जाति भए पनि मान्छे जात एकै थरी, लेखेको छैन शास्त्रमा सानो र ठूलो जात भनी फरक छैन र तर बुद्धि र विवेक पनि भनेर भनिएको छ, त्यसैलाई उचालेर धर्मलाई उचालेर, धर्म हाम्रो हिन्दू धर्म एउटै हो, हामी सबैले यहाँभित्र भएका सबै धर्महरूलाई पनि संरक्षण सनातन संरक्षण गरेर राखेको हो, त्यसलाई उचालेर निकैले नउचालुने हे नेता, तिमीलाई पनि सद्बुद्धि आओस्, धर्मलाई नउचाल, जातलाई नउचाल, भाषालाई नउचाल, भाषा पनि देशको पहिचान हो, धर्म पनि देशको पहिचान हो, राष्ट्रिय पहिचान देशको पहिचान हो, हामी देश रह्यो भने हामी रहन्छौ, नत्र रहँदैनौ, यो पुर्खाको आर्जन हो, यसलाई संरक्षण गर्ने हामी सबैको कर्तव्य हो, म सम्पूर्ण नेपालीमा विनम्र अनुरोध गर्छु, त्यस्ता इच्छा शक्ति भएका त्यस्ता राम्रा मान्छेहरूलाई उसले नसक्ने बानी त्यस्ता मान्छेलाई अघि बढाउने काम गर्नुहोस्, धनलाई नहेर्नुहोस्, बुद्धिलाई हेर्नुहोस्, विवेकलाई हेर्नुहोस्, सत्कर्मलाई हेर्नुहोस्, र हाम्रो देश हामीले बनाउने हो, कुनै विदेशी आएर बनाउँदैन, हामीले बनाउने, हाम्रो घर जसरी हामीले बनाउँछौ त्यसरी देश पनि हामीले बनाउने।
1: हजुर, यो समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: धन्यवाद, मलाई पनि यो सफलता रेडियोमा आउने मौका पाएँ, म आएँ र म मेरै आफ्नै घर जस्तो लाग्यो, आज यहाँहरूको हार्दिक मंगलमय शुभकामना, उत्तर उत्तर प्रगतिको शुभकामना, हामी जस्ता भित्र बसेका ओझेलमा परेकाहरूलाई पनि बोलाएर यहाँ जुन मौका दिनुभयो, मैले यही भन्छु, अझ अग्रजहरू हामी जस्ता अझ सोझा त्यस्ता गाउँलेहरूलाई पनि ल्याएर बुझाउने बुझ्ने मौका दिनुहुनेछ, किनभने पत्रकार उद्घोषक भनेको चौथो अङ्ग हो नेपालको, यो चौथो अङ्गको हातमा धेरै छ अहिले, अहिले संसारका मान्छेले बुझ्ने कुरा भनेको यिनै हुन्, अब संसार एउटा बल्ल बुझ्यो, हाम्रो पालामा पृथ्वी चौटो छ भन्ने बाहरू हुनुहुन्छ, अहिले त यस्तो हामीले देख्यौँ होइन, यो सबै तपाईँहरूको हातमा छ, तपाईँहरूको जय होस्, तपाईँहरूले पनि कोही कोही कोही पनि अब सबैलाई मैले हजुरलाई भन्न खोजेको होइन, कोही कोही पत्रकारहरू देखा छन् त्यो, उहाँहरूमा पनि सद्बुद्धि आओस्, सत्य सम्प्रेषणको लागि सबैलाई जगाउनुहोस्। भन्दै बिदा हुन्छु, धन्यवाद, फेरि भेटौँ।
1: धेरै धेरै धन्यवाद छ यो समयको लागि। आज हामीले कुराकानी गर्यौं कवि शशी अधिकारी आज हामीसँग हुनुहुन्थ्यो, उहाँसँगका कृतिहरूको चर्चा गर्ने कोसिस पनि गर्यौं र केही समसामयिक विषयलाई छुने कोसिस गर्यौं। यो समय दिनुभएकोमा कवि शशी अधिकारी पूर्व शिक्षक हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98460-41081।
4: आयो है मासु, ताजा ताजा मासु।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
4: बेला तँलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98460 28575, 98067 15947, 98562 32575।
6: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
7: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
6: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छु गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
7: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
6: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
8: क्षय रोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षय रोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
1: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन, मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
3: के यो देवभूमिमा रिसाएकी हुन् त देवी देवता, नत्र यो अनिश्चय अनिष्ट किन भन, पलाञ्चोक भगवतीमा पसिना किन, प्रश्न गर्न मन लाग्छ उत्तर छैन, मन भक्कानिएको छ रुने ठाउँ छैन, दिमाग शून्य शून्य छ लेखु सत्य छैन, दैव दैव तेरो यो कस्तो न्याय हो, आखिर निर्दोषीलाई देखि छैन दोषी, अनिष्ट भोटेको छ।
4: No, no, no, no, no, no, no, no.

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9825170014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौं जीवनलाई सार्थक पारौं
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
5: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्डेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983 9855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
6: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा दुई बिन्दवासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846059581
6: 9166715475

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
2: हाँ दाई, पनि कति आचिनु भएको? सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्कका लागि गोल्डन नर्सरी सिद्धार्थ चोक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98-560-32-717 र 98-460-55-079।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: Studio time.
6: It's 9 a.m.

रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। भोटेको शिवबारीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आज झुकाइने। सरकारले बाढी प्रभावित क्षेत्रमा हैजा विरूद्धको 21,000 डोज खोप पठायो। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै। र देशका धेरै ठाउँमा मेघगर्जन सहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने। रसुवाको बोटेकोशी नदीमा 10 भदौमा आएको विनाशकारी बाढ़ीमा परिमृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। 18 भदौमा बसेको मन्त्री परिषदको बैठकले बोटेकोशीमा आएको अकल्पनीय भीषण बाढ़ीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। आज नेपालभरिका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आज झुकाइनेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढ़ीमा परि अहिलेसम्म 1,342 जनाको मृत्यु भइसकेको छ भने 4,996 जना सम्पर्क विहीन भएका छन्। विनाशकारी बाढ़ीमा परि 6,083 जना घाइते भएका छन् र खोज उद्धार तथा राहतका लागि 21,465 सुरक्षाकर्मी परिचालन भएका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट 13,391 जनाको उद्धार गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप रसुवा पठाएको छ। बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। बाढ़ीका कारण खानेपानीको मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै मन्त्रालयले प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताइएको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड आज बिहानदेखि आंशिक बन्द हुने भएको छ। तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागि चितवन प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, कृष्ण भीरमा सड़क मरमत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ़ मुगलिन सड़कको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिनेछ। धादिङको कृष्ण भीरको सड़क मरमत कार्य सम्पन्न भई सवारी आगमन सञ्चालन नहुन्जेलसम्म यो कार्य जारी रहने सूचनामा भनिएको छ। सवारी आंशिक रूपमा बन्द गरेर तुइन खोलामा समय समयमा गइरहने पहिरोको मथिल्लो भागको झर्न सक्ने माटो पन्चाउन लागेको हो। नारायणगढ़ मुगलिन सड़क बिहान 8 बजेदेखि 8:30 बजे, 10:30 बजेदेखि 11 बजे, दिउँसो 1 बजेदेखि 31 बजे, 3:50 देखि 4 बजे र साँझ 6 बजेपछिको समयमा सञ्चालन गरिनेछ। तोकिएको बाहेक समयमा उक्त स्थानमा सवारी रोकेर कार्य हुने सूचनामा उल्लेख छ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। बैठक बीपी नगर स्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो 1 बजे बस्नेछ। आइतबार सभापति गगन कुमार थापाको सभापतिमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो। बैठकमा सभापति थापाले भदौ 10 गते बिहान भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढ़ीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा प्राप्त वस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो। उहाँले प्रभावित क्षेत्रमा पीड़ितहरूसँग गरिएको भेटघाट र छलफलको विषयवरण प्रस्तुत गर्नुभएको थियो। त्यसमा 17 जना सदस्यले आफ्नो धारणा राखेका थिए। सहमहामन्त्री द्वय फर्मुल्लाह मुन्सर र बहादुर सिंह लामाले आफ्नो धारणा राखेका थिए। यसै गरी केन्द्रीय सदस्यहरू अर्जुन नरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्र प्रसाद चौधरी, रमेश रिजाल, अर्जुन प्रसाद जोशी, डाक्टर चन्द्रकान्त भण्डारी, अजय कुमार चौरासी, अब्दुल सत्तार, राजेन्द्र कुमार केसी, इन्जिनियर मोहन आचार्य, प्राध्यापक डाक्टर गोविन्दराज पोखरेल, भरत कुमार शाह र सुधीर कुमार सेवाकोटीले पनि आफ्नो विचार व्यक्त गरेका थिए। बैठकमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया र कर्णाली प्रदेश सभापति ललितजंग साईले आफ्नो धारणा प्रस्तुत गरेका थिए। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी बाहेको प्रभाव रहेको छ। मनसुनको न्यूनछापीय रेखा सर्द स्थानभन्दा उत्तरतर्फ सरेको छ। अलि देशभर साधारणतया बादल लागेको छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशको 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर साधारणतया बादल लागेको छ। देशको हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चुटाङसँगै मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा

बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग, कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब एउटा खेलकुदको समाचार। लगातार तेस्रो जित निकाल्दै नेपाली एसीसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटायो। नेपालका लागि कुलसन झाले अभिजित 44 तथा रोहित पौडेलले अभिजित 24 रन बनाए। त्यसअघि ईशान पाण्डेले 40 तथा देव खनालले 39 रन बनाए। आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाए। साउदीका लागि इस्तियाफ अहमद र मोहम्मद आतिफले दुई दुई तथा मोहम्मद हिसामले एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले 49.2 ओभरमा अल आउट हुँदै 2190 रन बनाएको थियो। साउदीका लागि अब्दुल बाहिदले सर्वाधिक 77 रन बनाए। मोहम्मद आतिफले 30 रन बनाए। मोहम्मद हिसामले शेखले 18 रन बनाए। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 10 ओभरमा 19 रन दिएर 3 विकेट लिए। ललित राजवंशीले 10 ओभरमा 26 रन दिएर 2 विकेट लिए। दिपेन्द्र सिंह ऐरीले पनि 3 तथा शेर मल्लले एक विकेट लिए। यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरेको थियो। नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ। उक्त खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग आलोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। भोटेको सिपारीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक। राष्ट्रिय झण्डा आज झुकाइने। सरकारले बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको 21,000 डोज खोप पठायो। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै। र देशका धेरै ठाउँमा मेघगर्जन सहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले बेलुकी 6 बजे खबर सङ्गालो आउनेछ। हामी छौं सफलताको पाइलामा। केही बेर सुन्न सक्नुहुन्छ कार्यक्रम लोक चौतारी। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिष्ट पोखरा आठ रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 9805267793, 9769509060।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले लगातार।
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 9856140, 9856060127 र 9808214440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

हजुर नमस्कार, शुभ बिहानी साथमा लोक सांगीतिक अभिवादन। जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको प्रकारमा रहनुभएका तमाम गीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आजको दिन पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी

0: श्रोता मित्र कार्यक्रम लोकचौतारी तपाईको आफ्नै प्रिय कार्यक्रम हो। यस कार्यक्रम तपाईले इन्टरनेट अनलाइन को www.radiosafalta.com लगइन गरेर रेडियो सफलताको फेसबुक पेजबाट रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 10 बजेसम्म यहाँहरूसँगै रहनेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोकचौतारीमा हामी हाम्रै गाउँ मेसियु काली ओराली भन्ज्यानी चौतारी बनापाखा घाँस दाउरा मेला पात पानी पन्दुरु डाँडा काँडा खोला नाला कुना कन्दर गुञ्जनी मिलन विछोड़ दुख सुखमा साथ दिने लोक भाकला प्रस्तुत गर्ने गर्छौं। यति बेला हामी नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको संघारमा छौं। हरितालिका तीज अब केही दिन मात्रै बाँकी छ, हाम्रो घर आँगनमा भित्रिसकेको अवस्था छ। हरितालिका तीजकै अवसरमा समेटेका गीतहरूलाई हामी विशेष गरी प्राथमिकता दिनेछौं। भन्दा यति बेला कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोसेली प्रस्तुत गर्नेछु म। पैसा छैन्जेल काफन्ती एल्बमबाट खुमन अधिकारी त्यसै गरी शान्ता रानी परिवारको समुद्र आवाजसँगै बिल्कुलै नयाँ सांगीतिक कोसेली पनि हो यो। यति बेला कार्यक्रमको शुरूआत नस्वीकार होला पैसा छैन्जेल काफन्ती।
1: के भयो तलाई निकै तनावमा
2: देखिन्छ सर? साथी भाइलाई दुःख पर्दा सहयोग गरे उल्टै आफूलाई।

हजुर पैसा छैन जेलका आफन्ते एल्बमबाट खुमा नदीगरी त्यसै गरी शान्तारानी परिवारको समुद्र आवाजमा सजेको बिल्कुलै नयाँ गीतको सँगै प्रस्तुत गरेर कार्यक्रममा लोक चौतारीको ढोका उघारिसकेकी छु। अवश्य पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै विशेष गरी नेपाली नारीहरूको महान पर्व हरितालिका तीज हामीहरूको घर आँगनमा बितिसकेको अवस्था छ। सोही अवसरमा निकालिएका गीतहरू हामी कार्यक्रममा प्रस्तुत गरिरहेका छौं। यति बेला यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मेशपछि सांगीतिक कोशीलीहरू प्रस्तुत गर्ने क्रममा कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कोशीली प्रस्तुत गर्नेछु। अत्यन्तै मिठो सांगीतिक कोशेली पशुपति शर्माको शब्द संगीतमा, पशुपति शर्मा त्यसै गरी सम्झना लामी छानेको सुमधुर आवाजमा सितारा बितारा पार्यो हिजोको बतासे पानीले तपाईँ सम्पूर्णका लागि यो मिठो सांगीतिक कोशेली स्वीकार्नुहोला।

हजुर, अत्यन्तै मिठो सांगीतिक उसले सितारा बितारा पारे हिजोको बतासे पानीले सम्झना लामिछाने मगर पशुपति शर्माको सुमधुर आवाजसँगै पशुपति शर्माको शब्द संगीतमा रहेको यो मिठो तिजे भाका हामीले प्रस्तुत गरिसकेका छौं। अवश्य पनि हेर सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै कार्यक्रम यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्म यसपछि सांगीतिक उसले प्रस्तुत गर्ने क्रममा कालिका रोका मगर वसन्त थापा दीपिका बैम्बु अनि साथीहरूको सुमधुर आवाजसँगै कस्की भान्जी एल्बमबाट मिठो तिजको गीत तपाई सम्पर्क लागि प्रस्तुत गर्नेछु। लगत्तै छोटो व्यापार विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउने नै छु। तपाईँ सुन्दै गर्नु

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएर विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा
5: फोन नम्बर 061587915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061 55 071 98 67 81 234 97 50 77 123 व्हाट्सएप नम्बर 98 11 77 123।
2: घर बनाउन लाग्ने कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061 541 984 541 985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061 525 904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउ।
7: दुई चार दिन भयो बुढी सँग रङ्ग छैन त्यति, हिजो बेलुकी कल गरेर ओर्ने सिरक क्षति, चर्को चर्को बोल्छे उल्टै चतुरी छु भन्छे।

हजुर एकैछिनको छोटो व्यापारिक विश्राम पछि पुनः स्वागत छ कार्यक्रममा लोक चौतारीमा। म चाहिँ तपाईँको साथमा प्रीति। विश्राम अगाडि अत्यन्तै मिठो सांगीतिक उसरी प्रस्तुत भइसकेको छ। अवश्य पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यसै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीहरू प्रस्तुत भइरहेका छन्। विशेष गरी नेपाली नारीहरूको महान पर्व हरितालीका तीजको अवसरमा निकालिएका तीजे गीतहरूलाई हामी स्थान दिइरहेका छौं। यति बेला कति पनि ढिला नागरिकन अर्को मिठो तीजको भाका प्रस्तुत गर्ने अनुमति चाहन्छु। अर्जुन सापकोटा देवी घटीको समुद्र आवाजमा कति राम्रो जुल्फी लरकै अत्यन्तै मिठो सांगीतिक कोशीले यति बेला तपाईँ सम्पूर्णको लागि स्वीकार होला।

हजुर कति राम्रो जुल फिलर कहीँ अर्जुन सापकोटा देवी घटेको सुमधुर आवाजमा मिठो साङ्गीतिक शैली प्रस्तुत भइसकेको छ। पक्कै पनि यो मिठो तिजे भाका सुनेर यहाँहरू सम्पूर्णले भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै यति बेला कार्यक्रममा फेरि पनि अर्को मिठो साङ्गीतिक शैली प्रस्तुत गर्नेछु। तर यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी साङ्गीतिक शैली प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु, यानकि आजको बसाइलाई बिट मार्ने बेला भइसकेको छ। जाँदा जाँदै आजको अन्तिम साङ्गीतिक शैली हरिगिरी विमर्शीको शब्द संगीतमा अञ्जिता विश्वकर्माको समुद्र आवाजसँगै छेके बरै मेरो माइती बादलुले, छेके बरै बादलुले मेरो माइती, अत्यन्तै मिठो साङ्गीतिक शैली विशेष गरी तीजको भाका यहाँहरू सम्पूर्णलाई छोड्दै आजको बसाइमा जति पनि श्रोता मित्रले कार्यक्रममा लोकसत्तालाई सुनेर साथ दिनुमा सम्पूर्ण धन्यवाद व्यक्त गर्दै भोलिका बसाईमा पुनः भेट हुने बाचा गर्दै छेक्यो परै मेरो माइती बादलुले स्वीकार होला। जय गीत जय सङ्गीत तपाईँको बाँकी पल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: हेलो
1: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
3: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण मावीदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334. खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा छ, उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नो चिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9560-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
0: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 10 बजेको छ।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।

रो मंडी बात के लिया की थी।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा चाहिँ उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9855-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: सदा भक्तिलाई पलायन हुनबाट हामी रोक्नेछौँ। तर ब्याङ्कको व्यवस्था
1: यो गाउँमा बसेर केही हुनेवाला छैन, बल्ल बुझी पुर्याएछ। ए बुङ्गा हो, तिमीहरू यसरी कोट मात्रै खेलेर आफ्नो जिन्दगी खेर फाल्छौ कि खाडीमा गएर रियाल रिङ्गेट कमाउँछौ?

सबतिर भुवनले मानिसल बाटो जहाँ छोड्यो जहाँ सम्झै सपनाहरू जिन्दगी उड्यो आमाका लागि आँखामा हाल्दा पनि नबिस्ने सन्तान उड्यो बाका लागि स्वाभिमान र भरोसा उड्यो घाउको पनि त धर्म हुन्छ काटिएपछि रगत बग्नुपर्छ तर मेरो देशका लागि बेरोजगारीको सिलसिलामा मामुली कामदार उड्यो

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दिप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्गो चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-57-9-15।
7: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
7: अनि कहाँ छ छोरा यो पसल?
8: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
9: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
8: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
7: पोखरा 2 बिन्दवासिनी बस पार्क,
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
7: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
8: मोबाइल नम्बर 98460-59581,
7: 98161-15475।
10: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकी सहर पोखरा।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860066642 9860601. अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मास पारमा।
2: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840206127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530500 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0165536571, 9807881234, 97050-77123, व्हाट्सएप नम्बर 9801177123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामे पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासे, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 9846054635, 9864643853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 9560110900, 9828842020। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

सिंपल सिंपल कंठ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले त्यही लगातार काम छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9856140 9856060127 र 9808214040 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सीहरू सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9811562983 9855552855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साफ्टवेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दावासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 9846059581
1: 9116154
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
4: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856275909
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
6: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
6: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179
8: सफलता स्टुडियो टाइम
9: इट्स टू

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुप्रत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 9807-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
4: मेरी आमै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-5141-984, 5141-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-5251-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातीमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौँ
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौँ
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9556011 86 9546035111 सम्पर्क नम्बर फेरि एकपटक 9546035111

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850-27-500।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
6: हेलो,
7: हजुर सन्चै, कस्तो छ हजुरलाई?
8: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
6: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
8: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
1: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
1: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
10: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटिङ भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
9: फोन नम्बर 061-57-915।

बाबा म बाजेर पनि मरिरहेकी छु, तिम्रा शत्रुको अगाडि बाजेको अभिनय गरिरहेकी छु। अर्को दिन त मलाई

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-989।
2: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो, जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
0: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले त्यही लगाता कान्छ।
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 9560-21-440, 9560-60-127 र 9080-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: तामा पितल स्टील कांच प्लास्टिक थाक किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: आहा मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाश को जुन सँगै तारा जस्ते टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा 2 बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईहरुकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 9846059581
1: 9166115475
4: त के रटो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरापाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
4: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852021050

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, त्यो गीतका सिडी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडीज अथवा सिडीजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग
1: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856275909
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छिउ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
4: वा क्या स्वादिलो माडा खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला
5: त्यसको लागि के चिन्ता बुढी मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ
4: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ सम्पर्क विष्णु पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नम्बर 9846066642 9860 41081
6: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ
7: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811874488।
8: करण साइकल पसल, आँखा हस्पिटल, पोखरा 17, घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: ममता ए ममता दुई कप चिया लिएर आइज त, यहाँ आन्टी आउनु भएको छ।
1: आन्टी लिनुस चिया।
2: को हो नानी, कुन स्कुलमा पढ्छौ?
0: ल ल चिया राख नि भित्र जा, यहाँ अस्मिता तँ पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ।
2: हेर सरू त साथी भनेर हुँदैन, भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
0: हो अस्मिता, तैँले मेरो आँखा खोलिदिस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
3: बाल श्रम रोकौ, बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौँ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौँ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: आन्टी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
2: के भयो छोरी मामु यो जुस त डेट एक्सपायर भइसकेको रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ट्ज

0: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
1: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
0: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
0: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
2: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050 98

तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825170014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दावासिनी बस पार्क।
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9116715475।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530508, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061570736, 98560325, 98086-35480। साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग।
2: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560-27500।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले त्यही लगा त कान्छ।
3: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98560-21440, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
1: हामी सुरक्षित छौँ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560-011-86, 98460-35111। सम्पर्क नम्बर फेरि एकपटक 98460-35111।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
2: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
2: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
2: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा यु एफओ र थ्री कम्प्लेक्स को बीचमा।
5: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055505507 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुंगा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98061234, 97050707123, व्हाट्सएप नम्बर 98011710123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821270014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-7-37 मोबाइल नम्बर 9856-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9856-28104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
7: मेरी आमै नि घर बनाउन लाख कुरा त चाहे पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर रा ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: यो खटारले फेरि टेन्सन दिए।
3: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
4: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा।
5: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ। साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97-668-66-353, 98-122-44-584।
6: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैरानै भइसके।
7: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
5: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98-560-23-461, 98-266-08।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
0: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: जेलमा लामो समयसम्म बस्ने कैदीहरू हामीलाई आफ्नो लाग्छ, तर अचम्म लाग्यो पाँच पाँच वर्षसम्म तिमीलाई भेट्न कोही आएन, के तिम्रो आफन्तहरू कोही छैनन्? एनिवे नयाँ संसारमा नवजीवनको शुभकामना, आशा गरौं कैदीको रूपमा फेरि हाम्रो भेट्न होस्। अल द बेस्ट।
3: आमा आमा
4: बाबु
2: सुषमा, यो मेरो घर हो, कुनै कैदी बस्ने जेल होइन।

0: ओ शिट यार, कस्तो छ तलाई? तेरो छुट्ने दिन भनेर कस्तो बिर्सेछु नि मैले यार।
1: इट्स ओके,
0: जाम जाम भित्र जाम न।
1: रेश्मा
0: मेरो मिल्ने साथी,

0: रशीद रेशमा सुन न मेरो एउटा साथी युएसबाट पढाइसकेर भर्खर आएको छ कि भरे भेटेर ह्याङआउट गरौँ भन्दैछ कि
1: ह्याङआउट रे पढ्दैन
0: के हुन्छ र
1: मलाई तिमी ड्रङ भएपछि कस्तो हुन्छ थाहा छैन
0: होइन
1: तिम्रो साथी इम्पोर्टेन्ट कि म इम्पोर्टेन्ट हो

0: कति मुस्किलले बल्ल बाबा आमालाई तिम्रो बारे कन्भिन्स गरेको थिए, तर तिमीले यस्तो घटना घटायौ। कसैको ज्यान लिन अगाडि तिमीले मेरो बारे सोचेनौ है?
1: प्लिज रेश्मा, मैले चाहेर कसैको ज्यान लिएको होइन रेश्मा।
0: प्लिज, अब सक्दिनँ म।
1: प्लिज प्लिज रेश्मा,
0: तिम्रो गल्तीको सजाय मैले किन भोग्ने?
1: त्यो अचानक हुन गयो,
0: मैले तिमीलाई भनेको थिइनँ होइन?
1: आई
0: एम डन विथ दिस रिलेसनसिप।
1: प्लिज, नो, रेश्मा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98 660 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98 4 62 82 999।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9857 27 500।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
9: Studio time. It's

0: कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
1: ओहो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
2: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
2: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
4: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
3: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
2: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लेढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
5: फोन नम्बर 061587915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050077123, व्हाट्सएप नम्बर 98011773।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
4: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
5: घर बनाउन लाखो कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन। त्यही त

0: उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
1: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161-5149-84, 5149-85। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161-5259-04। स्टील एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 1475।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
1: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98 5 60 27 5 9 0
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
2: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061 574 668 मोबाइल नम्बर 98 5 60 28 104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक था किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सब सामग्री एवटे छानामुनी छानी छानी छानी नवमोडन फर्निसिंग सेंटर पोखरा 7 मास बारमा
1: विभिन्न साइज का दराज पलंग डाइनिंग टेबल सोफा टीवी कैबिनेट एवं आवश्यक अनुसार का फर्नीचर सम्बन्धी सामग्री चाहिए हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
2: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0615201179

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97650960। दोस्ती टु मिट छ।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98 60 39 63 2, 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियोले?
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60127 र 98-038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। यदि तपाईँ वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-500।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: ज्ञान बिना हो भक्ति पे, भक्ति बिना नहीं ज्ञान, भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान। भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन, तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ, किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ, मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार, कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन्द, मानव जीवनको यथार्थता, परम चरम लक्ष्य र अद्वितीय ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरूको नै आवश्यकता पर्दछ, अन्यथा अर्थक अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौं, किनकि हामीले त पाञ्चे मुद्दण्ड विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौं स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, कहाँ छ, कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म उक्त आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्, तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरुल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगद्गुरू श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तीनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको

0: सक्छौ।
1: तमाम व्यक्तिहरू हेर्नुहोस्, तपाईँहरू यो त गर्नुहुन्छ नि, जब स्वास्थ्य खराब हुन्छ त तपाईँहरू डाक्टर कहाँ जानुहुन्छ, डाक्टरले तपाईँको रगत निकाल्छ, टेस्ट गर्नुपर्छ भन्छ। अब रगत त त्यही थियो नि, त्यही हेरेर बताइदिए हुन्थ्यो नि के रोग लाग्यो हो, तर जान्दैन। त्यसको निमित्त साधन चाहिन्छ, ल्याबमा पठाउँछ, ल्याबमा टेस्ट गरेपछि बल्ल तिमीलाई यो रोग लागेछ भनेर डिसिजन लिन सक्छ। त साधन हुनु पर्यो, त हामीसँग त साधन नै छैन भगवानलाई जान्ने। जब आफ्नै आत्मा जान्न सक्दैन भने भगवानलाई जान्ने साधनै छैन, त फेरि के आधारमा हामी दावा गर्दैछौँ कि हामी जान्दछौँ? हाम्रो बुद्धिको प्रवेश नै छैन त्यहाँ, भगवानको ठाउँमा हाम्रो पहुँचै छैन, हाम्रो साधन जुन छ त्यहाँ बुद्धिको प्रवेशै छैन, त फेरि हामी कसरी दावा गर्न सक्छौँ भगवानलाई जान्ने मान्ने? बताउनुहोस्। अब नजान्नुको अन्य कारणहरू अझै छन्, सुन्नुहोस्। वेद भन्छ भगवान दिव्य छ, दिव्य तिमी माइक छौ। अघि मैले बताएँ नि, मायाको अन्डरमा छौ हामी अजा।

भुक्त भोग्याम जोन्यः श्वेताश्वेतर उपनिषद 4-5। माया एक तत्व छ जीवात्मा र परमात्मा को बीच मा, त्यो माया तत्व को कारण ले जीवात्मा ले परमात्मा ले जान्न सक्दैन। त्यसैले भगवान दिव्य दिव्यो यह पुरुष यह मूर्त पुरुष मुंडको उपनिषद दोस्रो मुंडक को पहिलो खंड को दोस्रो मंत्र भन्छ, भगवान दिव्य छ, तिमी माइक छौ, माया को अंडर मा छौ, त्यसैले तिमी जान्दैनौ। दोस्रो कारण भगवान प्रेरक छ, प्रेरक, तिमी प्रेरिय छौ, त्यसैले जान्दैनौ। यन मनुषान मनुते एनाहुर मनोमतम तदेव ब्रह्म तोम विद्धि नेदम यदिदम उपासते केनोपनिषद पहिलो खण्डको पाँचौ मन्त्र। भगवान प्रेरक छ, तिमीलाई शक्ति दिएको छ, भगवान के कारणले तिमी जीवित छौ, तिम्रो हात घोडा चलेको छ, आँखाले देखेको छ, कानले सुनेको छ। यदि उसले शक्ति माइनस गरिदियोस् त तिम्रो यो शरीर के हो, मुर्दा लाश। त्यसैले भगवान प्रेरक हो, तिमी प्रेर्य हौ, प्रेर्यले आफ्नो प्रेरकलाई आफ्नो प्रेर्य बनाउन सक्दैन, त्यसैले तिमी जान्दैनौ, वेद भन्छ। भगवान प्रकाशक हो, तिमी प्रकाश्य हौ, ज्योतिर्मयो भगवान प्रकाशक। राम पूर्व तापी न्यूपनिषद दोस्रो उपनिषद को पहिलो मंत्र भन्छ, भगवान प्रकाशक छ, तिमी प्रकाश्य छौ, प्रकाश्यले आफ्नो प्रकाशकलाई प्रकाश्य बनाउन सक्दैन। सो प्रकाश म्यहम प्रकाशोऽस्मि ब्रह्म विद्योपनिषद बताउँछ। हेर्नुहोस् यसरी बुझ्नुहोस्, भगवान प्रकाशक हो, जस्तै यो बल्ब जुन छ नि यो प्रकाशक हो, यसले हामीलाई प्रकाशित गरेको छ कि छैन, यसकै कारण तपाईँले मलाई देख्नु भएको छ, मैले तपाईँहरूलाई देखेको छु यो बल्बको कारण। यदि यो बल्ब अहिले अफ होस् निभोस् त हामी अध्यारोमा बस्न बाध्य छौ, हामी अब यो बल्बलाई प्रकाशित गर्न सक्दैनौ, सक्नुहुन्छ, अध्यारोमै बस्नुपर्छ। त्यस्तै यो भगवान हो, उसले हामीलाई प्रकाशित गरेको छ तर हामीले उसलाई प्रकाशित गर्न सक्दैनौ, त्यसैले हामी जान्न सक्दैनौ। भगवान धारक हो, धारक, भगवानले यो पूरा विश्वलाई धारण गरेको छ, त भगवानलाई हामी धारण गर्न सक्दैनौ किनकि हामी धार्यमान हौ। भन्नुहोस् यो पनि सजिलो तरिकाले बुझ्नुहोस्, जस्तै यो रुमाललाई कसले धारण गरेको छ, हातले धारण गरेको छ होइन, त्यसैले यो हल्लिँदैछ। अब यो रुमाललाई छोडेर हात राख्नुहोस्, अब रुमालले हातलाई धारण गर्न सक्छ हा? हो त्यस्तै यो भगवान हो, यो हामी हौ, भगवानले धारण गर्न सक्छ, हामी धारण गर्न सक्दैनौ, त्यसैले भगवानलाई जानिँदैन। भगवान सर्वज्ञ छ, हामी अल्पज्ञ छौ, त्यसैले हामी सर्वज्ञ भगवानलाई जान्दैनौ। भगवान हेर्नुहोस् तीन हुन्छ, एक अज्ञ यज्ञ, एक सर्वज्ञ, तीन। हामी अज्ञ अल्पज्ञ, हामी यो जान्दैनौ कि यही पर्खाल बाहिर के भइरहेछ, तर भगवान सब जान्दछन्।

सर्वज्ञ च यः सर्वज्ञ सर्वविद्धस्य ज्ञानमयं तपः वेद भन्छ मुण्डकोपनिषद् पहिलो मुण्डकको पहिलो खण्डको नवौं मन्त्र सर्वज्ञ सर्वज्ञ माने सब जान्नु कतिसम्म जान्नु थोरै आइडिया दिन्छु तपाईँलाई हेर्नुहोस् अनन्त अनन्त कोटि ब्रह्माण्ड छन् त्यो ब्रह्माण्डमा अनेक लोक छन् ती अनेक लोकमा अनेक राष्ट्र छन् अनेक राष्ट्रमा नेपाल जस्तै मान्ने हो भने अनेक अञ्चल छन् अनेक जिल्ला छन् अनेक गाविस नगरपालिका छन् त्यसको भित्र टोल छ टोल भित्र घर छ घर भित्र बस्ने परिवार छ परिवार भित्र बस्ने कोठामा एक एक व्यक्ति जुन छ त्यसको भगवान एक साथ सबको कर्मको फल कर्म नोट गर्छ र त्यो अनुसार फल प्रदान गर्छ एक साथ पहिला यो कोठाको व्यक्तिको गरौं त्यसपछि त्यो कोठाको होइन सबको पूरा विश्वको एक साथ त्यति सर्वज्ञ छ ऊ तपाईँहरूलाई अहिले घरमा के भइरहेछ यो थाहा छैन अफिसमा के भइरहेछ थाहा छैन तर भगवान सर्वज्ञ छ ऊ सर्वज्ञ भगवानलाई अल्पज्ञ जीवले जान्न सक्दैन यी तमाम कारण छन् भगवानलाई जान्न नसक्नुको त्यस भगवानलाई नजान्नुको अर्को कारण हो भगवान विरोधी धर्मको अधिष्ठाता हो विरोधी धर्म भगवानमा विरोधी धर्म प्रकट हुन्छ विरोधी धर्म रूपो वैश्वर्यात् पुरुषोत्तम ब्रह्माण्ड पुराण यसमा बताइयो भगवानमा विरोधी सिद्धान्त लागू हुन्छ त्यसैले भगवानको निश्चय भगवानलाई जानेको दावा कसैले गर्न सक्दैन जस्तै विरोधी सिद्धान्त माने भगवान सर्वव्यापक छ यो बताइन्छ नि तपाईँहरूलाई सर्वम खलविदम ब्रह्म सबै ब्रह्म हो त भगवान सर्वव्यापक छ तर तपाईँहरू के हुनुहुन्छ केवल शरीरमा व्याप्त हुनुहुन्छ तपाईँहरूलाई यही पर्खाल बाहिर के भइरहेछ थाहा छैन भगवान व्याप्त छ त्यहाँ पनि यहाँ पनि उसलाई त्यहाँको कुरा नि थाहा छ यहाँको कुरा नि थाहा छ विरोधी धर्म भयो त्यहाँको कुरा नि थाहा हुनु यहाँको कुरा नि थाहा हुनु विरोधी दुई चिज यो भगवानमा लागू हुन्छ हामीमा लागू हुँदैन अरू तमाम चिज छन् अजाय मानो बहुधा विजायते वेद भन्छ मुद्गलोपनिषद् तेस्रो खण्डको पहिलो मन्त्र ए भगवान विरोधी धर्मको अधिष्ठाता हो दुई चिज हुन्छ भगवानमा विरोधी तत्व हुन्छ जस्तै भगवानको अजाय मानो भगवानको जन्म वन्म हुँदैन वेद बताउँदैछ फेरि भन्छ होइन बहुधा विजायते भगवानको अनेक जन्म हुन्छ हेर्नुहोस् दुइटै कुरा सत्य हो अब वेद छ भगवान हो स्वयं झुट त बोल्दैन दुई चिज बताउँदैछ भगवान अजन्म हुन्छ भगवानको अनेक जन्म हुन्छ दुई विरोधी चिज भगवानमा लागू हुन्छ अब बताउनुहोस् नजन्मिने वाला भगवान हो कि जन्मिने वाला भगवान हो कसैले भन्नुहोस् कि भगवान जन्मिँदैन है किन जन्मिँदैन रामकृष्ण जन्मेन हेर्नु चाहिँ मुद्दा पर्यो टाढा पर्यो जन्मिन्छ भने वेदले भन्छ अजन्मा छ कसरी जन्म्यो अदृष्ट मध्यवाहार्य मग्राह्य म लक्षण म चिन्त मध्यपदेश मेकात्म प्रत्यय सारम प्रपञ्चो पश्चिमम शान्तम शिवम अद्वैतम वेद स्वयं भन्छ मण्डुक्य उपनिषद्को सातौं मन्त्र भगवानको कुनै हात गोडा इत्यादि केही हुँदैन कसैले छुन बोल्न केही गर्न सक्दैन निराकार छ भगवान त बताउनुहोस् यो चाहिँ ठिक हो कि त्यो चाहिँ ठिक हो कसले दावा गर्ने त अर्को सुन्नुहोस्

आत्मानम ईशम। श्वेताश्वतर उपनिषद 3:20 तीसरो अध्याय को 20वां मंत्र। तो यहां बताऊंगा जब वेद भगवान को विरोधी सिद्धांत को बारे में, भगवान अणोरणीयान, भगवान अणु छ, अणु अणु माने सानो छ, सानो सूक्ष्म, कति सानो छ, जति तिमी कल्पना गर्न सक्छौ त्यो भन्दा सानो छ, त्यही हो भगवान। त जानियो सबभन्दा सानो वस्तु जुन छ त्यो भगवान हो। त फेरि तुरन्त भन्छ त्यही मन्त्रमा अर्को मन्त्र खोज्नु पर्दैन, अणोरणीयान महतो महीयान। होइन होइन, भगवान ठूलो छ, कति ठूलो छ, जति तिमी कल्पना गर्न सक्छौ त्यो भन्दा ठूलो छ। हेर्नुहोस्, मैले बताती वेद शास्त्र विरोधी सिद्धान्त छ, यसैमा उल्झिन्छन् ठूल्ठूला विद्वान पनि, पागल हुन्छन्, पागल एक एक चिज समात्छन् अनि झगडा गर्छन्। त्यसैले अब भली भाति बुझ्नु छ तपाईँहरूलाई, फेरि झगडा गर्नु छैन, निश्चिन्त हुनु छ वास्तविकता के हो। के त भगवान सानो भन्दा सानो छ, ठूलो भन्दा ठूलो छ, कुरा खतम। होइन होइन, तेस्रो कुरा छ। तेस्रो कुरा के छ? नेति नेत्य स्थूल मनणु, वेद पुनः भन्छ, होइन भगवान न सानो छ न ठूलो छ, सानो पनि छैन ठूलो पनि छैन, ठिक्कको छ। कति ठिक्कको? 6 फुटे, रामकृष्ण बराबर। हेर्नु, अब तीनै चिज बताउँछ कुन चाहिँ सत्य हो, कुन हो भगवान। फेरि आउनुहोस् अर्को कमालको चिजमा, अपाडी पादो जवदो ग्रहिता पश्यत्य चक्षु सशृणोत्य कर्म सवेत्ति वेत्यम न च तस्यास्ति वेत्ता तमाहुरग्रम पुरुकम मान्तम्। श्वेताश्वतर उपनिषद 3:19 मन्त्र। यहाँ बताउँदैछ भगवान अपाणी, भगवानको हात छैन, अपाणी, पाणी माने हात, अपाणी छैन, गोडा छैन, न आँखा छ भगवानको, न कान छ, केही छैन, तर सब चिज भोग गर्छ। आँखाको विषय पनि लिन्छ, कानको विषय पनि लिन्छ, गोडा छैन दौडिन्छ, हात छैन समात्छ, सब गर्छ। वेद बताउँदैछ, अरे वेद छोड्नुहोस्, गीता पढ्नुहोस्, गीता 13:14 श्लोकमा यही बताइयो कि भगवानको कुनै इन्द्रिय छैन, सर्वेन्द्रिय गुणाभासम सर्वेन्द्रिय विवर्जितम, सबै इन्द्रिय विवर्जित छ, भगवानको इन्द्रिय छैन, तर सब चिज भोग गर्छ। मुख छैन खान्छ, कान छैन सुन्छ, नाक छैन सुँघ्छ, गोडा छैन हिँड्छ, गीता पनि यही बताउँदैछ।

रामायण कति ठूलो कुरा बताइदिए रामायणले, बिनु पग चलाई घोडा छैन दौडिन्छ भगवान, कान छैन सुन्छ, आँखा छैन देख्छ, नाक छैन सब बासना सुन्छ, जिब्रो छैन सब स्वाद लिन्छ, कुनै शरीर वरीर छैन तर स्पर्श गर्छ, बताउनु वाणी छैन वक्ता छ बोल्छ, अस सब भाती अलौकिक गर्ने अलौकिक, भगवानको सब कार्य अलौकिक दिव्य माइक होइन, त फेरि कसरी यो गर्ने भगवानलाई अनुभव गर्ने, कसरी दावा गर्न सक्छ कसैले भगवानलाई जान्दछु, अरू तमाम छन् विरोधी सिद्धान्त भगवानमा। हेर्नुहोस् वेद भन्छ, तोम स्त्री तोम पुमानसी तोम कुमार उतवा कुमारी, या वेद भन्दैछ हे भगवान तिमी पुरुष हौ, होइन होइन तिमी महिला हौ, फेरि भन्छ होइन तिमी कुमार हौ, होइन तिमी कुमारी हौ, होइन सबै हौ। त एउटा व्यक्ति कि पुरुष हुन्छ कि स्त्री हुन्छ कि कुमार हुन्छ कि कुमारी हुन्छ, तर यहाँ सब बताउँदैछ, सब हो भगवान, त कुन चाहिँ हो भगवान, पुरुष हो कि महिला हो, कुमार हो कि कुमारी हो, एकतर्फ भगवानको लागि भनियो कि भगवान परम स्वतन्त्र छ, भगवान भन्दा माथि कुनै छैन, साकाष्ठा सा परागति भगवानको, त्यहाँ कोही पुग्न सक्दैन, त्यो स्थान हो, अहम भक्त पराधीनो, अर्कोतर्फ हुन्छ होइन भगवान गुलाम हो, त सबको मालिक चाहिँ भगवान हो कि गुलाम चाहिँ भगवान हो, बताउनुहोस्।

सोई। रामायण भन्छ ए भगवान परम स्वतन्त्र छ, जे चाहे त्यो गर्न सक्छ, ऊ भन्दा माथि कोही छैन। भागवतले त्यसको खण्डन गरिदियो, होइन अहम भक्त पराधीनो, म अधीनमा छु, म स्वतन्त्र छैन। अब स्वतन्त्र चाहिँ भगवान हो कि अधीनवाला चाहिँ गुलाम चाहिँ भगवान हो, बताउ कुन हो भगवान? तमाम विरोधी सिद्धान्त यति धेरै छन् र भगवानको बोली नै पनि विरोधी सिद्धान्त छ। सुन्नुहोस्, एकतर्फ भगवान भन्छन् यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम् अधर्मस्य, ए जब जब धर्मको हानि हुन्छ म धर्म स्थापनाको लागि यहाँ आउँछु। त्यही गीतामा अलि पर पुगेपछि भन्छन् ए अर्जुन सर्वधर्मान् परित्यज्य, सब धर्म त्यागिदिए, त त्याग्न पर्ने धर्म भए स्थापना गर्न किन आयो यहाँ? सुन्नु श्री कृष्णलाई, हेर्नुहोस् विरोधी सिद्धान्त भरपूर छ। भागवत मा एक मजाक छ रमाइलो भगवानको बारेमा।

0: यः स्वात्मन् रते खिद्यति धीर्विदामिह। भागवत तेसरो स्कंध को चौथो अध्याय को सोलह श्लोक पन्नुस। यहाँ बताइए भगवान को विरोधी सिद्धांत को पराकाष्ठा कर्मान्य नियास्य। भगवान को कुने कामना छैन, कामना गर्ने मनै छैन। अघि बताए नि इन्द्रिय मन बुद्धि नै छैन भगवान को, तर कामना बनाउँछ। कामना बनाएर यो संसारमा प्रकट हुन्छ। भया दस्याग्निस्तपति भया तपति सूर्य भया दिन्द्रश्च वायुश्च मृत्युर्धावति पञ्च महावेद भन्छ। भगवान को डरले सूर्य ठीक समयमा उदाउँछ, ठीक समयमा अस्ताउँछ। इन्द्र आदि ठीक समयमा कार्य गर्छन्। काल यमराज इत्यादि भगवान को डरले थर थर काप्दै काम गर्छन्। त्यस्तो काल पनि डराउने भगवान यहाँ हेर्नुहोस् के गर्दैछन्।
1: जरासन्ध के भय सोई भागी बन्यो रण छोड।
0: एक जरासन्ध नामक एक साधारण राक्षसको डरले यस्तो भाग्यो, यस्तो भाग्यो कि वहाँ समुद्रको के बीचमा गएर द्वारिका बनाएर बस्यो डरले। जसको डरले काल पनि डराउँछ, त त्यो डराउने चाहिँ भगवान हो कि काल डराउने चाहिँ भगवान हो बताउनुहोस्। रण छोड, लडाईको मैदान छोडेर भागे श्री कृष्ण, त्यसैले उनको नाम रह्यो रण छोड। रण छोडेर भागे हुनाले द्वारिकामा तपाईँहरू अहिले जानुभयो भने रण छोड महाराज कि जय भन्छन्। अझ तल हिन्नुस, भगवानको बारेमा बताइयो कि भगवान आफ्नै आत्मामा रमण गर्छन्। रमन्ते योगिनोस्मिन् इति रामः। योगीहरू त जुन भगवानमा रमण गर्छन् उसलाई अरू चिज किन चाहियो, आफैमा रमण गर्ने, आफैमा पूर्ण हुने भगवान, पूर्ण मदः पूर्ण इत्यादि जुन वेद बताउँछ पूर्ण छ भगवान। तर यहाँ हेर्नुहोस् पूर्ण भगवान के गर्दैछ, गोपिनीहरूसँग लीला गर्दैछ, रास इत्यादि रचाउँदैछ। यदि पूर्ण छौ भने फेरि यो सब खेल खेल्न किन जरुरत पर्यो तिमीलाई, सोध्नुहोस् भगवानलाई भेटेर। त कुन चाहिँ हो भगवान, पूर्ण चाहिँ भगवान हो कि गोपिनीहरूको अगाडि मोही माग्दै घिउ माग्दै मक्खन माग्दै हिँड्ने भिखारी चाहिँ भगवान हो, कुन हो भगवान। खिद्यति धीर विदामिह, भागवत भन्छ ठूल्ठूला विद्वानहरूको बुद्धि चक्राउँछ, खिद्यति हुन्छ भगवानको बारेमा कसरी जान्न सक्छौ। त निष्कर्ष यो हो कि भगवानलाई कसैले जानेको दावा गर्न सक्दैन, असम्भव। तपाईँहरू मानेको दावा गर्नुहुन्छ, तपाईँहरूको मनको चिज मैले बाहिर निकालेर फेरि त्यसको बारेमा बताए कि भगवानलाई कोही जान्न सक्दैन, खतम। र भगवानलाई नजानी सुखी पनि भइँदैन, हेर्नुहोस् परेशानी फस्यौँ हामी डुब्यौं। तर ध्यान दिनुहोस्, यद्यपि भगवानलाई हामी हाम्रो इन्द्रिय मन बुद्धिले जान्न सक्दैनौ, तथापि इतिहासमा जाने व्यक्तिहरूले भगवानलाई जानेर सुखी भए, जस्तै तुलसीदास, सूरदास, मीराबाई, संत ज्ञानेश्वर, रामकृष्ण परमहंस, यी सबले जाने, यसको मतलब जान्न सकिन्छ। वेद पनि भन्छ फेरि जान्न सकिन्छ, तर तिमीसँग भएको साधनले जान्न सकिँदैन, यो हो कुरा।
1: प्रजापतिश चरति गर्भे अन्तर जायमानो बहुधा विजायते।
0: हे न घबराओ जीवात्मा, हो भगवानलाई जान्न सकिन्छ, तर तिमीहरूसँग भएको साधनले होइन, अरू कुनै उपाय छ जुनद्वारा भगवानलाई जान्न सकिन्छ, जानेका छन्। त के उपायद्वारा जान्न सकिन्छ, त्यो उपाय तपाईँहरूलाई बताइनेछ, तर आज होइन भोलि। श्रीमद् सद्गुरु भगवान की।
2: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नु पर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ्ग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98 5 60 35 800 र 98 4 60 24 162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राधे।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460054635, 98464383।

नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल भाद्र महिनाको 23 गते मंगलबार, ईस्वी सम्वत सेप्टेम्बर 8 तारीक सन 2026, श्री साके 1948 नेपाल सम्वत 1146 रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमा अनुसार भाद्रपद कृष्ण पक्ष चलिरहेको छ। आज भाद्रपद कृष्ण पक्षको द्वादशी तिथि दिनमा 1:48 त्यसपछि त्रयोदशी तिथि लाग्नेछ। नक्षत्रमा तृतीय दिनमा 4:55 त्यसपछि अष्टेश नक्षत्र लाग्नेछ। विष्कुम्भादी योगमा परिद 50:38 त्यसपछि शिव योग लाग्नेछ। करोडमा गर अहोरात्र रहनेछ। आनन्दादी योगमा आज पर्वर्ध योग रहनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछन्। आजको दिन मान 31:13 अर्थात 12:31 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रहे बिहानमा 5:46 जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:15 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 1:18 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 3:44 रहेको छ। आज प्रदोष व्रत गर्ने दिन रहेको छ। आजै जेन्जी शहीद दिवस, विश्व फिजियोथेरापी दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यो आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि व्यक्तिहरूको लागि आजको दिन मध्यम रहनेछ। अनावश्यक ऋण लिनबाट जोगिनुहोला। विलासिताका वस्तुमा खर्च बढ्ने ग्रह परिरहेको छ। खानपानमा गडबडी हुँदा पेट सम्बन्धी समस्याले तपाईँलाई सताउनेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोला। पुराना अधुरा कामहरूलाई पूर्णता दिनका लागि आजको दिन उपयुक्त रहेको छ। सन्तानको प्रगतिले तपाईँलाई गौरव महसुस गराउनेछ। सामाजिक क्षेत्रमा तपाईँको मान प्रतिष्ठा बढ्ने ग्रह गोचर रहेको छ। समग्रमा आजको दिन मध्यम र सामान्य रहेकाले टाढाको यात्रा, महत्वपूर्ण कामको थालनी, नयाँ काममा लगानी नगर्दा नै राम्रो हुनेछ। अब दोस्रो राशि वृषराशि। वृषराशि व्यक्तिहरूको लागि आज समय खराब रहनेछ। उधार दिएको रकम फिर्ता आउन निकै गाह्रो हुनेछ। स्वास्थ्यमा केही समस्या देखिन सक्छ। सतर्क हुन आवश्यक छ। आर्थिक कारोबारमा पनि तपाईँ आज सतर्क हुनुपर्नेछ। मानसिक तनावबाट टाढै रहनुहोला। तर नयाँ व्यावसायिक योजनाहरू बनाउनका लागि आजको